प्रतिपदा तिथि। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। गण्डकीमा पहिलो पटक सार्वजनिक भयो प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल, नीति निर्माणको आधार बन्ने अपेक्षा। चुनावमा सबैभन्दा बढ़ी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाएको एक अनुसन्धानको निष्कर्ष। दोस्रो स्थानमा एआई निर्मित सामग्रीहरू। होटलको खानामा कड़ाई र जिल्लामै गुनासो सुनवाई गर्न गृह मन्त्रालयको निर्देशन। 77 जिल्लालाई सर्कुलर। अन्नपूर्ण गाउँपालिकाद्वारा एक घर एक करेसा बारी कार्यक्रम शुभारम्भ। अवसरको अधिकतम सदुपयोग गर्न स्थानीयवासीलाई जीसस प्रमुखको आग्रह। प्रतिभा फाउण्डेशन अन्तर्गतको प्रतिभा बिजनेस स्कूलले बीआईटी पढ़ाउने। काठमाण्डु विश्वविद्यालयबाट सम्बन्धन। पोखरामा रोजगार मेला हुँदै जागिर दिने र खोज्नेहरू एउटै थलोमा भेटाउने लक्ष्य। आतंकवाद नियन्त्रणको लागि निवारण र सहकार्यमा संयुक्त राष्ट्रसंघका महासचिवको जोड़। अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमण, 36 जनाको मृत्यु, 163 घाइते। र खेल सामग्री एजेन्ट ब्राण्ड लन्च, ग्राहकबाट राम्रो प्रतिक्रिया आएकोमा उत्साहित। फिफा विश्वकप 2026 अन्तर्गत स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम 16। आइवरी कोस्टलाई 2-1 पराजित गर्दै नर्वे पनि अन्तिम 16 प्रवेश।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

अब समाचार विस्तारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको छ। निगमले पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्यमा भारी कटौती गरेको हो। नयाँ मूल्य बुधबार बिहान 12 बजेदेखि लागू हुनेछ। मंगलबार बसेको निगम संचालक समितिको बैठकले यो निर्णय गरेको हो। इन्धनको मूल्यमा 20 देखि 40 रूपियाँसम्म कमी आएको छ। पेट्रोलमा प्रति लिटर 20 रूपियाँ घटाइएको छ। डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ मूल्य कम भएको छ। आन्तरिक तर्फ को हवाई इन्धनमा सबैभन्दा धेरै प्रति लिटर 40 रूपियाँ मूल्य घटेको छ। यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य कटौती गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै नेपालमा पनि मूल्य समायोजन गरिएको हो। टाटा र फ्यूचर सफ्ट सन्दर्भ समेत रहेको यस प्रक्रियामा इण्डियन आयल कर्पोरेशन आईओसीबाट नयाँ खरिद मूल्य प्राप्त भएको छ। आईओसीले पठाएको नयाँ दर अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा मूल्य घटेर आएको छ। यस्तै डिजलमा 29 रूपियाँ 46 पैसा र हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा मूल्य घटेको छ। खाना पकाउने ग्यासको मूल्य समेत घटेर आएपछि निगमले यहाँ पनि मूल्य घटाउने निर्णय गरेको हो।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सिटीभिटी क्षेत्रको वस्तुगत अवस्था समेटिएको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम वस्तुगत विवरण टीभीटी प्रोफाइल सार्वजनिक गरेको छ। मंगलबार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेल र अतिरिक्त प्रदेश सचिव दामोदर सुवेदीले संयुक्त रूपमा प्रोफाइल सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै सचिव डाक्टर पौडेलले उक्त प्रोफाइल मन्त्रालयको मात्र नभई प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने संस्था, नीति निर्माता, अनुसन्धानकर्ता तथा सरोकारवालाका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा नीति कार्यक्रम तथा बजेट निर्माणका लागि समिति यो दस्तावेज प्रभावकारी आधार बन्न सक्ने बताएका छन्। सचिव डाक्टर पौडेलले सार्वजनिक गरिएको प्रोफाइल शत प्रतिशत पूर्ण नहुन सक्ने स्वीकार गर्दै पनि यसले प्रदेशको टीभीटी क्षेत्रको समग्र अवस्थाबारे महत्वपूर्ण मार्गदर्शन गर्ने उल्लेख गरेका छन्। तथ्याङ्क समयानुकूल परिवर्तन भइरहने भएकाले प्रोफाइललाई नियमित रूपमा परिमार्जन र अध्यावधि गर्दै लैजानुपर्ने आवश्यकता औल्याएका छन्। अतिरिक्त प्रदेश सचिव दामोदर सुवेदीले सरकारी निकाय मात्र नभई निजी क्षेत्र, शैक्षिक संस्था तथा अन्य सरकारवालालाई विभिन्न योजना तथा कार्यक्रम निर्माणमा यो प्रोफाइल उपयोगी हुने बताएका छन्। प्रदेशमा कस्तो जनशक्ति आवश्यक छ, कुन क्षेत्रमा सिप विकास गर्नुपर्ने आवश्यकता छ र श्रम बजारको माग कस्तो छ भन्ने विषयमा जानकारी लिन यो दस्तावेजको सेढुङ्गा साबित हुने भनाई रहेको छ। कार्यक्रममा सिटीभिटी गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक जीवन भण्डारी, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका निर्देशक रामप्रसाद आचार्य, पोखरा प्राविधिक शिक्षालयका निर्देशक डाक्टर टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेल, व्यावसायिक तथा सिप विकास तालिम केन्द्रका प्रमुख अनिल सुवेदी, शुक्रराज बलभद्र माध्यमिक विद्यालयका प्रधान अध्यापक नरनाथ बराल लगायतले टीभीटी क्षेत्रलाई श्रम बजारको मागसँग जोडेर अगाडि बढ़ाउन प्रोफाइलले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढ़ी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको छ। सेन्टर फर मीडिया रिसर्च सीएमआरले गरेको अनुसन्धान प्रतिवेदन अनुसार निर्वाचनको समयमा सामाजिक सञ्जाल मार्फत सबैभन्दा बढ़ी मिथ्या सूचना प्रभाव भएको थियो। हिजो आयोजित कार्यक्रममा सीएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढ़ी अर्थात 87% मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाइएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमा पनि सबैभन्दा ठूलो मिथ्या सूचनाको वाहक फेसबुक रहेको पनि उक्त अनुसन्धानबाट खुलेको भनाइरहेको छ। त्यसपछि सबैभन्दा बढ़ी मिथ्या सूचनाको वाहक आर्टिफिसियल इन्टेलिजेन्स एआई निर्मित सामग्रीहरू पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। यस्ता सामग्रीको वाहक पनि अधिकांश सामाजिक सञ्जाल नै रहेको र कतिपयले अन्य माध्यमबाट पनि सम्प्रेषण एवं प्रचार प्रसार गर्ने गरेको पाइएको छ। यस्ता कतिपय भिडियो वा सामग्री मनगढन्ते र सन्दर्भ बंग्याइएको अवस्थामा पनि पाइएको भेटिएको थियो। पूरै काल्पनिक या कृत्रिम सामग्री निर्माण नयाँ घटना जस्तो बनाएर पुराना फुटेजहरूको प्रयोग, घटना भएकै जस्तो गरी निर्माण गरिएका दृश्यहरू मिथ्या सूचनाका रूपमा प्रयोगमा ल्याइएको अनुसन्धानका क्रममा पाइएको थियो। सो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक पाठकले एआई अहिलेको अवस्थामा हेर्दा मिथ्या सूचना निर्माणकर्ता जस्तो देखिए पनि यो प्रमुख नभएर हाल उदाउँदो अवस्थामा रहेको र मुख्य वाहक त फेसबुक सहितका सामाजिक सञ्जालहरू देखिएको बताएका छन्। त्यसक्रममा आएका मीडियाका सामग्रीको तथ्य जाँच भएको भए पनि तथ्य जाँचकर्तासँग पर्याप्त मात्रामा एआई पहिचान गर्ने उपकरण नभएको, सम्पादित भिडियो नै प्रयोग हुने गरेको त्यो बढ़ी चुनौतीपूर्ण रहेको बताएका छनृ।

प्रतिभा फाउण्डेशन अन्तर्गतको प्रतिभा बिजनेस स्कूलले काठमाडौँ विश्वविद्यालय अन्तर्गत स्नातक तहको चार वर्षे ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी कार्यक्रमको पढ़ाई गर्ने भएको छ। आगामी अगस्त इन्टेकदेखि कक्षा शुरू हुने गरी अनलाइन भर्ना समेत खुलेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्कूलका निर्देशक किरण सापकोटाले जनाएका छन्। स्कूलका अनुसार गण्डकी प्रदेशका विद्यार्थीलाई आफ्नै क्षेत्रमा बसेर अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध हुनेछ। बीआईटी कार्यक्रमले कृत्रिम बौद्धिकता एआई, डाटा साइन्स, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ, मोबाइल एप विकास, वेब टेक्नोलोजी, आईटी उद्यमशीलता लगायतका आधुनिक विषयमा सैद्धान्तिक तथा प्रयोगत्मक ज्ञान प्रदान गर्ने स्कूलको भनाइरहेको छ। स्कूलले दक्ष प्राध्यापक, अत्याधुनिक कम्प्यूटर प्रयोगशाला, डिजिटल शिक्षण वातावरण, परियोजनामूलक सिकाई, उद्योगसँगको सहकार्य, अनुसन्धान तथा इन्टर्नशीप मार्फत विद्यार्थीलाई विश्व प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको जनाएको छ। स्कूलका प्राचार्य रवि प्रसाद बरालले बीआईटी पूरा गरेपछि विद्यार्थीले सफ्टवेयर इन्जिनियर, फुल स्ट्याक डेभलपर, सिस्टम एनालिस्ट, नेटवर्क इन्जिनियर, साइबर सुरक्षा विश्लेषक, डाटा साइन्टिस्ट, एआई इन्जिनियर, क्लाउड इन्जिनियर, आईटी कन्सल्टेन्ट लगायतका क्षेत्रमा नेपाल तथा विदेशमा रोजगारी र उद्यमशीलताका अवसर प्राप्त गर्न सक्ने बताएका छन्। कार्यक्रमको भर्ना प्रक्रिया काठमाडौँ विश्वविद्यालयको मापदण्ड अनुसार सञ्चालन हुनेछ। अनलाइन प्रवेश परीक्षा आवेदन फारम जून 19 जुलाई 9 खुला रहनेछ भने पहिलो सेमेस्टरमा 30 विद्यार्थी भर्ना गरिनेछ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले घर घरमा तरकारी उत्पादन प्रवर्धन गर्दै कृषिमा आत्मनिर्भरता बढ़ाउने उद्देश्यका साथ एक घर एक करेसा बारी कार्यक्रम शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वड़ा नम्बर 8 बिरेठाँटीमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख पौडेलले घर घरमा करेसाबारी निर्माणलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरेकोमा गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका छन्। यस अभियानले तरकारी उत्पादनमा आत्मनिर्भरता हासिल गर्न तथा स्थानीय नागरिकको आय आर्जन वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले उपलब्ध गराएको अवसरको अधिकतम सदुपयोग गर्न स्थानीयवासीलाई आग्रह गरेका छन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार अन्नपूर्णको समृद्धिको आधार भन्ने मूल नारालाई सार्थक बनाउन एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। गाउँपालिकाका 11 ओडालाई कृषि क्षेत्रका विभिन्न विधामा पकेट क्षेत्रका रूपमा विकास गर्ने रणनीति अनुसार योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिएका छनृ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरेको छ। प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको हो। कार्य विभाग अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले प्रदेश कार्यालयहरूलाई यस्तो सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताएका छन्। प्रधान कार्यालयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पनि सर्कुलर गरेको छ। असार 15 उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुदन गुरूङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाड़ीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो। गृहमन्त्री र सचिवको कालो सिसा हटाएसँगै मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादव चढ़ने सरकारी गाड़ीको पनि कालो सिसा हटाइएको छ। मंगलबार आपूर्ति मन्त्रालयका कर्मचारीहरूले नै मन्त्री यादवको गाड़ीमा जडान गरिएको कालो सिसाको स्टिकर निकालेका हुन्। असार 14 ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन शुरू गरेको थियो। पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो। कम्पनीबाट कालो सिसा जडान भएका गाड़ीहरूको सिसा परिवर्तन गर्ने बारे ट्राफिक प्रहरीले गाड़ी विक्रेता कम्पनीहरूसँग छलफल गरेको छ। हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा समेत आज मनसून विस्तार भएको छ। यो सँगै यो वर्षको मनसून प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको छ। नेपालमा साधारणतया जून 13 तारीकमा पूर्वी भूभागबाट मनसून प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ। तर यस वर्ष मनसून सरदर मिति भन्दा 6 दिन ढिलो गरी असार 5 जून 19 तारीक पूर्वी भूभागबाट नेपाल भित्रिएको थियो। शुरूमा कोशी प्रदेशको केही भूभागमा विस्तार भएको मनसून असार 8 जून 22 तारीक कोशीको बाँकी सम्पूर्ण भूभाग मधेश प्रदेश बागमती प्रदेश गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा फैलिएको थियो। यस वर्ष देशभर मनसून विस्तार हुन कुल 12 दिन लागेको छ। अहिलेको मौसमी अवस्थालाई हेर्दा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने कोशी मधेश बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको अवस्था छ। अहिले बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। आज दिनभरिको पूर्वानुमान अनुसार देशभर पूर्णतया बादल लाग्नेछ। का विभिन्न भौगोलिक क्षेत्रमा वर्षा र हिमपातको आंकलन पनि गरिएको छ। महाशाखाका अनुसार देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने देखिन्छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनवाई गर्दै विभिन्न अदालतमा विचाराधीन र फैसला भइसकेका पाँचवटा मुद्दाका सकल मिसिलहरू अध्ययनका लागि मागेको छ। मंगलबार न्यायाधीशद्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो। विशेष अदालतमा विचाराधीन नेपाल सरकारवादी र दीपक भट्ट समेत प्रतिवादी भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फाइल जिकाउन भनेको छ। त्यस्तै उच्च अदालत पाटनमा रहेको दीपक भट्ट समेत प्रतिवादी भएको बैंकिङ कसुर सम्बन्धी मुद्दाको फाइल मगाउन भनेको छ। काठमाडौँ जिल्ला अदालतमा रहेको आशिष श्रेष्ठ समेत प्रतिवादी भएको बीमा सम्बन्धी कसुरको मुद्दा र काठमाडौँ जिल्ला अदालतमा रहेका सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी भएको धितोपत्र शेयर सम्बन्धी दुई छुट्टा छुट्टै मुद्दाका सकल फाइलहरू झिकाउन आदेश दिएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
3: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-0084-46-525
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 12 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. Padma Sri Hospital and Allied Sciences Prali, Neuror Pokrale, Vivina Prakarka, Visheshagya, Sevaharu Pradhan Garde, Airahekosha.
8: Balrog Visheshagya, Dr. Vinod Tulathan, Dr. Bandana Swastha.
9: Harjorni Tata Nasarog Visheshagya, Dr. Egyaman Sakya, Dr. Pavin Thapa, Dr. Shubhas Gurung.
8: General and Laparoscopy Surgeon, Dr. Narendra Bikram Gurung, Dr. Devendra Swastha.
9: Prasuti Tata Istri Rog Visheshagya, Dr. Dela Singh Joshi, Dr. Chumaya Pun.
8: Rog Bisasagya, Dr. Tez Bahadur Gurung.
9: Cancer Rog Bisasagya, Dr. Rishi Sarchan, Physician Tata, Pet College Rog Bisasagya, Dr. Vikas Adhikari.
8: Pet College Rog Bisasagya, Dr. Sankar Baral.
9: Urologist Tata, Mirigola Rog Pratyaropan Surgeon, Dr. Prakash Chetri. Mirigola Rog Bisasagya, Dr. Juju Raj Swastha. Nasa Tata, Manurog Bisasagya, Dr. Mankazi Thapa Magar. Plastic Surgeon, Dr. Piyush Giri. Chala, Vigyan. Venereology तथा कुष्ठरोग विशेषज्ञ डॉक्टर अस्मिता वागले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डॉक्टर विकास गुरुंग, कंसल्टेंट रेडियोलॉजिस्ट डॉक्टर मनीष किरण स्वस्थ, डॉक्टर सुमिरन स्वस्थ, कंसल्टेंट एनेस्थेसियोलॉजिस्ट डॉक्टर भूपेंद्र कुमार तुलाचन, डॉक्टर विशाल गुरुंग, कंसल्टेंट फिजिशियन डॉक्टर अनुमोल पौडेल.
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड. फोन 061-590-162-590-163. ए साथीहरु, प्लस टू पनि सकियो, अब तिमीहरुले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसी मा.
8: म पनि बीबीए एनटीएचएमसी मा नै पढ्ने सोचिरहेको छु.
7: शशिधर, अनि तिमी नि?
11: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसी मा छ नि.
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ. सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्.
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा. फोन 061-50-50-78-50-51-33 र 576-458.
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ.
12: हाम्रा सेवाहरू:
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
12: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
12: छाला यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज.
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की.
10: फोन 061-572-648-579.
5: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0765731 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका सुन्नु भएन?
15: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
15: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
16: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: आईएनएस नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
18: होम केयर सेवा होम केयर सेवा।
19: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
18: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
18: सुत्केरी नवजात शिशुको हेरचाह
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
19: डाक्टर ल्याब सेवा
18: औषधि डेलिभरी सेवा
19: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927।

स्वागत छ। अब बाँकी रहेका समाचारहरू। गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टहरूको खानाको गुणस्तर सुधार गर्न र नागरिकका गुनासाहरू जिल्ला तहबाटै तत्काल सम्बोधन गर्न 77 वटै जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले आइतबार असार 15 गते सबै प्रमुख जिल्ला अधिकारी सीडीओहरूलाई परिपत्र गर्दै बजार अनुगमन र प्रशासनिक जवाबदेहितामा कड़ाई गर्न निर्देशन दिएको हो। देशभरका होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र स्वच्छता निकै कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि गृह मन्त्रालयले यस्तो कदम चालेको हो। मन्त्रालयले होटल तथा रेस्टुरेन्टहरूले प्रदान गर्ने खानाको स्वच्छता र गुणस्तर सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न निर्देशन दिएको छ। अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्याउने वा कानून उल्लंघन गर्ने पक्षलाई हदैसम्मको कड़ा कार्यवाही गर्न भनिएको छ।

पोखरा महानगरपालिका वडा नम्बर 7 न्यून आय भएका तथा जोखिमपूर्ण क्षेत्रमा काम गर्ने श्रमिकलाई लक्षित गर्दै लघु जीवन बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसै कार्यक्रमको तयारी स्वरूप ओडाले मंगलबार घारीपाटनमा स्थानीय सरकारसँग लघु जीवन बीमा विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष राममोहन आचार्यले प्रत्यक्ष श्रममा संलग्न न्यून आय भएका श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्न लघु जीवन बीमा कार्यक्रम शुरू गर्न लागि जानकारी दिएका छन्। उनका अनुसार वडा नम्बर 7 भित्रका सीमान्तकृत समुदाय कम आय भएका परिवार तथा दैनिक ज्यालादारी र जोखिमयुक्त क्षेत्रमा काम गर्ने श्रमिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिनेछ। आवश्यक पर्ने कुनै व्यक्ति छुटेको भए बुधबारसम्म वडा कार्यालयमा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन्। यही असार 19 गते पोखरामा रोजगार मेला जब फेयर आयोजना हुँदैछ। पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा बुलौदीमा रहेको इभेन्ट सेन्टरमा मेला आयोजना हुन लागेको हो। यो मेला जागिर खोज्ने र जागिर दिनेहरूबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेश चन्द्र बास्तोलाले जानकारी दिएका छन्। मेलामा रोजगार चाहनेहरूले आफ्नो व्यक्तिगत विवरण पेश गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम तय भएको पनि उपाध्यक्ष बास्तोलाको भनाइ छ। सो मेलामा नेपालका प्रतिष्ठित रोजगारदाता कम्पनीहरूको सहभागिता रहने पनि सुनाएका छन्। मेलामा लक्ष्मी समूहदेखि भाटभटिनी सुपर मार्केट, गोर्खा ब्रुअरी, सोल्टी वेस्ट पोखरा, अन्नपूर्ण केबलकार, सेल्सबेरी, एनपीएल, ब्ल्याकटेक प्राली, आईएमए, खल्ती लिमिटेड, ओल लिंक कम्युनिकेशन, प्रभु महालक्ष्मी इन्सुरेन्स लिमिटेड, रमेश कर्प प्राली, नेपाल मणिपाल टिचिङ अस्पताल प्राली, थियोगो क्लिन इनर्जी प्राली, सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स, मुक्तिनाथ विकास बैंक, होलट होटल बाराही, आईएमए अटोमोबाइल्स, धरोहर कन्सल्टेन्स एण्ड कन्सल्टिङ प्राली, सिटिजन लाइफ इन्सुरेन्स, अटोवेज प्राली, पोखरा नुडल्स प्राली, फुडबाण्डु प्राली, रूपाकोट रिसोर्ट प्राली, क्यूएफएक्स, सूर्यज्योति लाइफ इन्सुरेन्स, म राइडर्स प्राली, ई सेवा, टेम्पल बेल, बुटिक होटल, ट्याङ्कोलिटी स्पा, टेम्पल ट्री होटल एण्ड स्पा, ब्रेटर अप्लायन्सेस, सिद्धार्थ इन्सुरेन्स प्राली, पोखरा इन्टरनेट तथा अर्मला केबल, डिश होम नेपाल, नेपाल क्यान ग्रुप, सन्ध्या जब्स, बन्दीपुर केबल, मारुति सिमेन्ट, युनाइटेड डिस्ट्रिब्युसन, नासा सेक्युरिटीज तथा म्याजेस्टिक लेक फ्रन्ट होटलसम्मले रोजगार मेलामा सहभागिता जनाउँदैछन्। वर्षात शुरू भएसँगै नारायणगढ़ मुगलिन सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिन नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखिएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षातको समयमा पहिरो खस्न सक्ने जोखिम रहेका स्थानमा पहिरो गई सड़क आवागमन अवरूद्ध हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो। उनका अनुसार मुगलिन क्याम्पमा एक लोडर, सेती दोवान क्याम्पमा एक एक्सावेटर, एक लोडर र एक ब्याक होल्डर पहिरो पन्छाउनका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै सड़क डिभिजन कार्यालय परिसरमा एक ब्याक होल्डर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। पोखरा महानगरपालिका 28 कालिका बिमिरा पानीलाई मूलथलो बनाएर देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका आत्प्रिय गोत्रका पौडेल बन्धुहरूको परम्परागत रूपमा वार्षिक कुलपूजा सम्पन्न गरेका छन्। पोखरा 28 कालीमाटे डिही स्थित कुलदेवता मन्दिरमा आयोजित कार्यक्रममा श्रद्धालुहरूले विधिपूर्वक पूजा आराधना गर्दै कुलदेवताप्रति आस्था व्यक्त गरेका थिए। कार्यक्रममा पोखरा बाहिर विभिन्न जिल्लाबाट आएका पौडेल बन्धु बान्धवहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राहदानी विभागसँग राहदानीको मौजदात घट्दै गइरहेका बेला विद्युतीय राहदानी यी पासपोर्टका आपूर्ति अझै अन्यलमा रहेको छ। विभागसँग अब 38,000 प्रति राहदानी मात्र मौजदात छ। यस्तो अवस्थामा नयाँ राहदानी कहिलेदेखि छाप्ने भन्ने विषयमा सरकारी निकायहरू नै अलमलमा छन्। विद्यमान जर्मन कम्पनीलाई नै निरन्तरता दिने कि अर्को कम्पनीलाई जिम्मा दिने भन्ने विषयमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच मतभेद देखिएको छ। जर्मन कम्पनीले राहदानी आपूर्ति गर्न नसक्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री कार्यालय नयाँ विकल्प खोज्नुपर्ने पक्षमा छ भने परराष्ट्र मन्त्रालय सम्झौताको म्याद अझै बाँकी रहेकाले केही समय पर्खिनुपर्ने अडानमा रहेको छ। यता जर्मन कम्पनीले भने आफू राहदानी आपूर्ति गर्न तयार रहेको बताउँदै आएको छ। जर्मन सरकारले समेत परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर सोही कम्पनीलाई निरन्तरता दिन आग्रह गरेको छ। यसैबीच राहदानी खरिद प्रकरणमा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो, जुन हाल विचाराधीन छ। सोमबार मात्रै विशेष अदालतले विभागका महानिर्देशक तीर्थराज अरियालसहित 7 जना प्रतिवादीलाई धरोटीमा छाड्न आदेश दिइसकेको छ। उक्त अनियमितता प्रकरणमा जर्मन कम्पनीमाथि पनि मुद्दा चलिरहेको छ। विवादित र मुद्दा चलिरहेको कम्पनीलाई राहदानी आपूर्तिको जिम्मा दिनु उचित नहुने प्रधानमन्त्री कार्यालयको तर्क रहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन् जर्मन कम्पनीको म्याद साउन 3 सम्म बाँकी छ र उसले सो अवधिभित्र आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ। त्यतिन्जेल कुर्नु नै उपयुक्त हुन्छ भन्नेमा प्रधानमन्त्री कार्यालय पनि लगभग सहमत छ, तर छलफल अझै टुङ्गिएको छैन।

0: अहिले देशभर भइरहेको झ्याप्प झ्याप्प बिजुली जाने समस्याले सर्वसाधारण हैरान छन्। लोडसेडिङ हटेको लामो समय भइसक्दा पनि नियमित गुणस्तरीय विद्युत आपूर्तिको समस्या भने उस्तै छ। बिहान दिउँसो र बेलुका काठमाडौँ उपत्यका सहित देशभर पटक पटक बिजुली अवरूद्ध हुने गरेको छ। देशमा विद्युत उत्पादन पर्याप्त रहेको र लोडसेडिङ अन्त्य भएको दावी गरिए पनि उत्पादन वृद्धि हुँदा समेत किन लोडसेडिङकै झल्को दिने गरी बत्ती गइरहेको छ। उपभोक्ताहरूको यो गुनासो अझै कम हुन सकेको छैन। विशेष गरी शहर बजार र अत्यधिक गर्मी भइरहेका तराईका जिल्लाहरूमा बारम्बार बत्ती जाँदा जनजीवन कष्टकर बनिरहेको छ। यस्तो समस्या मुख्यत मध्य प्रदेश सहित तराईका अधिकांश क्षेत्रमा देखिने गरेको छ। कतिपय स्थानमा राति लामो समयसम्म आपूर्ति अवरूद्ध हुने र न्यून भोल्टेजका कारण पंखा समेत चल्न नसक्ने अवस्था छ। नेपाल विद्युत प्राधिकरणले यस्ता समस्याको दीर्घकालीन समस्या गर्न सकिरहेको छैन। दिनमै चार पाँच पटकसम्म बत्ती गएपछि उपभोक्ताहरूले सामाजिक सञ्जाल मार्फत फेरि लोडसेडिङ शुरू भएको हो भन्दै आक्रोश पोखिरहेका छन्। कोहलपुरका स्थानीय उपभोक्ताहरू अनियमित विद्युत आपूर्तिको विरोध गर्दै ध्यानाकर्षण गराउन वितरण केन्द्रमै पुगेका छन्। गर्मी बढ़िरहेको बेला विद्युत आपूर्ति गुणस्तरमा समस्या देखिएको भन्दै उनीहरूले सोमबार वितरण केन्द्रका प्रमुखसँग छलफल गरेका थिए। जेएनजी आन्दोलनमा सुरक्षाकर्मीको भूमिकाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिश अध्ययन समितिले आफ्नो अध्ययन सकेको छ। मन्त्री परिषदले सुरक्षा निकायका प्रमुख र कमाण्डरहरूलाई गरिएको कार्यवाहीको सिफारिश अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो। वैशाख दुईमा गठित समितिमा सशस्त्रका पूर्व एआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेक प्रसाद राई सदस्य छन्। समितिले अध्ययन पूरा गरेर प्रतिवेदन लेखनको काम गरिरहेको संयोजक प्रेमराज कार्कीले बताएका छन्। उनले भनेका छन् सिफारिश सहितको प्रतिवेदन लेख्ने काम भइरहेको छ। 2082 भदौ 23 काठमाण्डुको बानेश्वरमा भएको घटना अध्ययन गर्दा ल्याकिङको हद देखिएको कार्कीले बताएका छन्। उनले ल्याकिङ हद भएको छ त्यो सबैतिर भएको देखिन्छ। ल्याकिङको एकीकृत नतिजा नै भदौ 23 घटना भएको उनले बताएका छन्। अध्ययन समितिले भदौ 23 सुरक्षाकर्मीले बानेश्वर क्षेत्रमा आत्तिएर धेरै गोली चलाएको निष्कर्ष निकालेको छ। अध्ययन समितिका एकजना सदस्यका अनुसार संसद भवन प्रवेश गर्न खोजेका जेएनजी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न खोजे पनि प्रदर्शनकारीको संख्या अचानक बढ़ेपछि परिस्थिति नियन्त्रण बाहिर गएको अध्ययनको निष्कर्ष रहेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9560480082, 9461482।

बाँकी रहेका समाचारहरू 8 वर्ष अघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रूपमा कास्कीको पुणिटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो। वर्षेनी प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका साथ समेटिन्छन्, तर औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुंगिन सकेको छैन। गत वर्ष स्वीकृत गरिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदनलाई परिमार्जन गर्नु परेका कारण आयोजना निर्माणमा थप ढिलाइ हुने देखिएको छ। प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले ईआईए अन्तर्गत वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्न लागि बताएका छन्। आयोजना निर्माण स्थलमा कटान गर्नुपर्ने रूखको गणना गर्दा प्रतिवेदनले औल्याए भन्दा विपरीत रूखको संख्या घटबढ़ भएको पाइएपछि पुनः अध्ययन गरी रूखको संख्या एकिन गर्न लागि हो। तीन वर्ष अघि एआईए गर्दाको समयमा भन्दा अहिले गणना गर्दा कटान गर्नुपर्ने रूखको संख्या कतै कम त कतै बढ़िरहेको पाइयो। महाशाखा प्रमुख ढकालले भनेका छनृ

जिल्ला अनुगमन समिति कास्कीले पोखराचा लेक साइडका बेकरी उद्योग तथा खाद्य पसलमा मंगलबार बजार अनुगमन गरेको छ। बैदाम स्थित गुड्डे हस्पिटालिटी प्रणालीद्वारा उत्पादित बेकरीको उत्पादन तथा उपभोग्य मिति नराखी बिक्री वितरण गर्ने गरेको नाव तौलका सामग्री दर्ता नगरेको भेटिएपछि 50,000 रूपियाँ जरिवाना गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले उद्योगबाट उत्पादित बेकरीमा लेबलिङ नगरेकै कारण बेकरीका संचालक लीलाधर लामिछानेलाई 50,000 रूपियाँ जरिवाना गरिएको जानकारी दिएका छन्। त्यस्तै लेक साइडको सेदी स्थित असीम फेवा फ्रेस हाउस तथा किराना पसलमा मूल्य सूची नराखेको उपभोग्य मिति सकिएको खाद्य पदार्थ भेटिएकाले एक हप्ताभित्र पसलका सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। तनहुँको बन्दीपुरकी 28 वर्षीय युवती सन्तोषी श्रेष्ठ दुई दिनदेखि बेपत्ता भएकी छिन्। 14 असार साँझ 8 बजेको समयमा स्कूटर लिएर हिँडेकी उनी दुई दिनसम्म घर नफर्किएपछि परिवारजनले खोजीका लागि आग्रह गरेका छन्। हाल गैंडाकोट नगरपालिका वडा नम्बर 2 बस्ने श्रेष्ठ बीएनएस तेस्रो वर्ष अध्ययन गर्दै आएकी थिइन्। परिवारजनका अनुसार 14 असार राति 8 बजेको समयमा गैंडाकोट स्थित आफ्नै निवासबाट BP0601P1499 नम्बरको स्कूटर लिएर मनखुशी निस्किएकी उनको खोजी गर्ने क्रममा देवघाटको हनुमान चोकमा पार्किङ गरिराखेको अवस्थामा स्कूटर फेला परेको छ। उनलाई कतै देख्ने वा कुनै जानकारी भएमा मोबाइल नम्बर 9855059853 खबर गरिदिन आग्रह गरिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वव्यापी आतंकवाद नियन्त्रणका लागि निवारण सहकार्य प्रविधि र मूल्य मान्यता गरी चारवटा प्रमुख प्राथमिकताहरूमा जोड़ दिएका छन्। सदस्य राष्ट्रका आतंकवाद विरोधी निकायका प्रमुखहरूको चौथो उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्। अफगानिस्तानको पूर्वी सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परि 36 जनाको मृत्यु भएको छ। अफगान सरकारी अधिकारीहरूका अनुसार आइतबार राति भएको उक्त आक्रमणमा अन्य 163 जना घाइते भएका छन्। अफगान सरकारका सहायक प्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जालमा जोड़ दिएका छन्। सदस्य राष्ट्रका आतंकवाद विरोधी निकायका प्रमुखहरूको चौथो उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्।

0: पक्तिया, पक्तिका र कुनार प्रान्तहरूमा यी आक्रमणहरू भएका हुन्। नेपालका लागि एजोनको आधिकारिक विक्रेता सुवासना इन्टरनेशनल प्रालीले एजोनद्वारा उत्पादित खेल सामग्री मंगलबार लन्च गरेको छ। लादिमपाटमा मंगलबार आयोजित एक कार्यक्रमबीच एजोनकी प्रोप्राइटर ली मेङ, एजोनकी मार्केटिङ हेड जेनी र एक्सक्लुसिभ पार्टनर अफ एजोन नेपाल तथा सुवासना प्रबन्ध निर्देशक सुशील श्रेष्ठले प्रोडक्ट लन्च गरेका हुन्। अब खेल समाचार। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ। न्यूयर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा स्वीडेनलाई 3-0 हराउँदै फ्रान्सले अन्तिम सोह्रमा स्थान पक्का गरेको हो। कप्तान किलियन एम्बापेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गरेका छन्। खेलको 45 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए। 53 मिनटमा फ्रान्सका ब्राडलीले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको 74 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता तेब्बर बनाए। खेलको अधिकांश समय फ्रान्स हावी बन्यो। यो खेलमा दुई गोल गरेसँगै एम्बापेले फिफा विश्वकप 2026 सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: फिफा विश्वकप 2026 राउण्ड अफ 32 अन्तर्गतको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 रोमाञ्चक जीत दर्ता गरेको छ। खेलको अन्तिम समयमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले गोल गरेपछि नर्वेको जीत पक्का भएको हो। खेलको 39 मिनटमा एन्टोनियो नुसाको गोलबाट नर्वेले शुरूआती अग्रता लिएको थियो। पहिलो हाफपछि परेको आइभरी कोस्टका लागि 74 मिनटमा अमाद डियालोले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याएका थिए। खेल बराबरीमा सकिएर अतिरिक्त समयतर्फ धक्लिने सम्भावना बढ़िरहेको बेला 86 मिनटमा अर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई पुनः 2-1 अग्रता दिलायो। गण्डकीमा पहिलो पटक सार्वजनिक भयो प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल नीति निर्माणको आधार बन्ने अपेक्षा। चुनावमा सबैभन्दा बढ़ी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाएको एक अनुसन्धानको निष्कर्ष। दोस्रो स्थानमा एआई निर्मित सामग्रीहरू। होटलको खानामा कड़ाई र जिल्लामै गुनासो सुनवाई गर्न गृह मन्त्रालयको निर्देशन। 77 जिल्लालाई सर्कुलर। अन्नपूर्ण गाउँपालिकाद्वारा एक घर एक कराय सवारी कार्यक्रम शुभारम्भ। अवसरको अधिकतम सदुपयोग गर्न स्थानीयवासीलाई जी सस प्रमुखको आग्रह। प्रतिभा फाउण्डेशन अन्तर्गतको प्रतिभा बिजनेस स्कूलले बीआईटी पढ़ाउने काठमाण्डु विश्वविद्यालयबाट सम्बन्धन। पोखरामा रोजगार मेला हुँदै जागिर दिन र खोज्नेहरू एउटै थलोमा भेटाउने लक्ष्य। आतंकवाद नियन्त्रणको लागि निवारण र सहकारीमा संयुक्त राष्ट्र संघका महासचिवको जोड। अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमण, 36 जनाको मृत्यु, 163 घाइते र खेल सामग्री एजन ब्रान्ड लन्च। ग्राहकबाट राम्रो प्रतिक्रिया आएकोमा उत्साहित। फिफा विश्वकप 2026 अन्तर्गत स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम सोह्रमा, आइभरी कोस्टलाई 2-1 पराजित गर्दै नर्वे पनि अन्तिम सोह्रमा प्रवेश। बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028-59321 061-581-871
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो हरेको
3: ओहो नाथर बे कति छाबा डिजाइन बे मारेकन किन नि खनि तोला
4: खनै दिवा नाथर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै छाबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किने झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुताय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
3: तोय मिल तुई दिश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
7: शशिधर अनि तिमी नि
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
7: त्यो पनि एनटीएचएमसीमा छ नि
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
9: विस्तृत जानकारीका लागि लागरान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
10: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
10: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856902977।
11: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
12: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
11: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
12: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
11: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
12: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
11: त्यति मात्र होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061533123, 9800285701, 9800285702।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
15: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
14: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
17: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
0: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
18: हिमस्टार फर अ कम्प्लिट होम।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग।

0: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: हेलो, के छ तेरो खबर?
4: ठिक छु यार, सन्चै छस्?
3: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
4: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
3: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
4: मैले पनि किन्नु छ के, सँगै किनौ न।
3: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
4: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
3: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
5: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
6: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
7: तन्ना आजै फेरि हाल्नुहोस्।
8: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
9: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं आजको बैठक लिएर, प्राविधिक साथी अरविन्द सहित म सञ्जय। देशमा रोजगारीको अभाव भएको भन्दै दैनिक हजारौं युवाहरू विदेशीने क्रम बढ़दो छ, तर के साँच्चै नेपालभित्रै अवसरहरू नभएका हुन् त? अथवा रोजगारदाताले खोजेको जस्तो जनशक्ति र जागिरको खोजीमा रहेका योग्य युवाहरूबीच समन्वय हुन नसकेको मात्र हो। यस्तै एउटा गम्भीर खाडललाई पूर्ण र रोजगारदाता र रोजगार आकांक्षीहरूलाई एउटै थलोमा ल्याउने उद्देश्यका साथ पर्यटकीय नगरी पोखरामा एउटा वृहत र नव प्रवर्धनात्मक पहल हुँदैछ। एसआर 19 गते पोखराको बुलौदी स्थित इभेन्ट सेन्टरमा एक विशेष रोजगार मेला जब फियर आयोजना हुँदैछ। पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको संयुक्त आयोजना र पोखरा महानगरपालिकाको प्रबन्धनमा हुन लागेको यो मेला केवल एक प्रदर्शनी मात्र होइन, बरू जागिरको खोजीमा रहेकाहरूको लागि तत्कालै रोजगारीको अवसर सुनिश्चित गर्ने एउटा स्वर्णिम मंच बन्ने अपेक्षा गरिएको छ। यस मेलामा नेपालका अत्यन्तै प्रतिष्ठित कम्पनीहरू जस्तै लक्ष्मी समूह, भाटभटिनी सुपर मार्केट, सोल्टी वेस्ट पोखरा, वाललिङ्क, ई सेवा, मुक्तिनाथ विकास बैंक, सूर्य ज्योति लाइफ इन्स्योरेन्स, नेपाल मणिपाल टिचिङ अस्पताल लगायत 40 भन्दा बढ़ी कर्पोरेट हाउस, बैंकिङ, पर्यटन र सेवा क्षेत्रका हस्तीहरूको प्रत्यक्ष सहभागिता रहनेछ। मेलामा युवाहरूले आफ्नो व्यक्तिगत विवरण बायोडाटा बुझाउन पाउनेछन् भने रोजगारदाताहरूले आफ्नो आवश्यकता अनुसारको जनशक्ति त्यहीँबाट छनौट गर्ने वातावरण मिलाएको छ। यसै सन्दर्भमा यो रोजगार मेलाको तयारी कस्तो छ, यसले पोखरा र समग्र देशको बेरोजगारी समस्या समाधानमा कस्तो भूमिका खेल्नेछ र मेलामा सहभागी हुन चाहने युवाहरूले के कस्ता तयारी गर्नुपर्छ, यिनै विविध विषयमा केन्द्रित रहेर आज हामी संवाद गर्न लागिरहेका छौं।

0: र हामीसँग यो संवादमा जुड्दै हुनुहुन्छ पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा यस रोजगार मेलाका संयोजक दिनेश चन्द्र बासोला हामीसँग यो कुराकानीमा जुड्दै हुनुहुन्छ। हजुर नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। अब यो असार 19 गते पोखरामा तपाईँहरूले आयोजना गर्न लाग्नु भएको रोजगार मेला, यसको तयारी र मुख्य उद्देश्य र यो सोचको बारेमा अलिकति प्रस्ताइदिनुहोस् न।
1: पोखरा उद्योग वाणिज्य संघको आयोजना र ग्रोस सेलर काठमाडौँको आयोजनामा पोखरा महानगरपालिकाद्वारा प्रवर्धक रहेको यस कार्यक्रममा जब फेयर पोखरा जब फेयर भनेर हामीले यसलाई नामाकरण गरेका छौँ। हाम्रो मुख्य उद्देश्य भनेको जागिर खोज्नेहरू र जागिर दिनेहरूलाई एकै थलोमा भेला गराएर जागिरको अवसर नपाएका बेरोजगारै भनौँ, बेरोजगार आफ्नो क्वालिफिकेसन पूरा गरेका र बेरोजगार भएर बसेका भाइ बहिनीहरूलाई यो अवसर हो र अहिले कामदारहरूको दक्षताको शक्तिको अभाव भइराखेको बेलामा केही ठाउँमा चाहिँ क्वालिफिकेसन पुगेका बेरोजगार भाइ बहिनीहरूलाई जम्मा गरेर उहाँहरूले नै आफैले इन्टरभ्यू लिएर उहाँहरूको सिभीहरू चाहिँ हेरेर जब अफर गर्न मिल्नेहरूलाई चाहिँ अन द स्पोट जबको अपर्च्युनिटी दिने मेला हो यो।
0: अब यो अघि तपाईँले भन्नुभयो अहिले बजारमा खास गरी चाहिँ अब बेरोजगारको संख्या बढ्दो छ भनेर भनिन्छ, तर यो विभिन्न भनौँ न उद्योगमा पनि वा व्यवसायमा पनि वा विभिन्न चाहिँ हुन्छ नि रोजगारदाता कम्पनीहरूमा पनि स्किल म्यान पावरको एकदमै अभाव छ भनेर भनिन्छ होइन, यसको चाहिँ परिपूर्ति कसरी गर्छ र यसको परिकल्पना चाहिँ कसरी भयो, तपाईँहरूले यो रोजगार मेलाबाट चाहिँ यसले परिपूर्ति गर्न सक्छ भन्ने सोच चाहिँ कसरी आयो?
1: अहिले बजारको माग अनुसार अहिले धेरै जन बाहिर विदेश सबै दक्ष जनशक्ति विदेशीको भन्ने मार्केटमा जुन कुरा आइराखेको छ, प्लस टू भ्याउने बित्तिकै जुन एकदम नेपालको बजारलाई आवश्यक जनशक्तिहरू सबै बाहिरिएको विदेशिएको भन्ने चाहिँ यहाँ सबै ठाउँमा चाहिँ सुनिएको छ नि।
0: हजुर हजुर,
1: त्यसलाई हामीले केही हदसम्म पूरा गर्न सकिन्छ भन्ने उद्देश्यले हामीले त्यो स्थलमा रोजगार दिने रोजगारदाताहरूकै स्थल रहनेछ 51 त्यहाँ।
0: हजुर,
1: ब्याङ्कको इन्सुरेन्सको अटोमोबाइल सेक्टर लगाएर लिएर तपाईँको हाइड्रो पावर हस्पिटल कर्पोरेट हाउसहरूको बाटबाट हिँड्ने अटोवेज आइएमए खल्ती विभिन्न चाहिँ भाटबाट नै लगायत विभिन्न चाहिँ व्यावसायिक प्रतिष्ठानहरूको स्थल रहनेछ त्यहाँ। उहाँहरूले प्रत्यक्ष रूपमै अन्तर्वार्ता लिएर मास के अरे हामी 4 सेसन चलाउनेछौँ, सिभी राइटिङ इन्टरभ्यू कसरी फेस गर्ने भन्ने विषयमा मोटिभेसन क्लासहरू लिएर करियर काउन्सिलिङ गरेर उहाँहरू त्यहाँबाट आफ्नो क्वालिफिकेसन अनुसारको उहाँहरूले चाहिँ आफ्नो सिभीमा प्रस्तुत गर्नुहुनेछ र त्यसैबाट उहाँहरूले चाहिँ आफूलाई चाहिने जनशक्ति कस्तो खालको चाहिन्छ भन्ने कुरो त्यो सिभी हेरेर उहाँहरूले चाहिँ त्यहीबाट दक्ष कामदारहरूलाई उहाँहरूले चाहिँ जागिर दिनुहुनेछ। त्यस कारण त्यो मेलाबाट
0: यो मेलाको मुख्य उद्देश्य भनेको चाहिँ दक्ष जनशक्ति र जुन रोजगारदाता हो त्यसैलाई एक ठाउँमा भेला गराइदिएर चाहिँ तपाईँहरूले भनौँ न एउटा बेरोजगारको समस्या वा दक्ष जनशक्ति अभावको समस्यालाई चाहिँ परिपूर्ति गर्न खोज्नु भएको हो। अब यसलाई चाहिँ हुन्छ नि युवाहरूलाई अघि तपाईँले भन्नुभयो केही सेसनहरू चलाइन्छ भनेर भन्नुभयो, युवाहरूलाई चाहिँ कसरी आकर्षित गर्नुहुन्छ?
1: आकर्षित त अब यस्तो छ सन्दीपजी, हामीले विभिन्न तपाईँ जस्तो मिडियाहरूमा पनि प्रचार प्रसार गरेका छौँ, विभिन्न अनलाइन मिडियादेखि लिएर छापा मिडियाहरूमा सबैमा हामीले प्रचार प्रसार गरेका छौँ, त्यसलाई नै हेरेर आउनुहुन्छ जस्तो लाग्छ मलाई।
0: हजुर, तपाईँहरू यो ग्रोथ सेलर्स र पोखरा महानगरपालिका होइन यो त्रिपक्षीय रूपमा चाहिँ सहकार्य गर्नु भएको छ होइन, यसको चालो पालो चाहिँ कसरी मिलाउनु भयो, कसरी सम्भव भयो यो सहकार्य चाहिँ?
1: अनि यस्तो पोखरा महानगरपालिकाले एउटा कार्यालय खोलेको छ, व्यवसाय प्रबन्धन केन्द्र भनेर। व्यवसायहरूको पोखरामा रहेका व्यवसायहरूको व्यवसायलाई कसरी प्रबन्धन गर्न सकिन्छ र रोजगार कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा हाम्रो त्यहाँ छलफल चलिरहन्छ। केही व्यवसाय प्रबन्धन केन्द्र पोखरा र पोखरा स्वरोजगारी संघ मिलेर पोखरामा रोजगारी सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहँदाखेरि एकचोटि जब फेयर गरौँ भन्ने कुरो चाहिँ छलफलमा आएको थियो। त्यसै गरी त्यही बेलामा ग्रोथ सेलर भन्ने एउटा संस्थाले चाहिँ चितवनमा काठमाडौँमा पनि जब फेयर चलाइराखेको भन्ने कुरो आइसकेपछि उहाँहरूसँग छलफल गर्दाखेरि हामी यो निष्कर्षमा पुगेका हौ।
0: अब यसमा
1: योभन्दा पहिला पनि पोखरा उद्योगवाणीसँग गण्डकी प्रदेश सरकारसँग मिलेर रोजगार मेला चाहिँ आयोजना गरेको थियो। त्यसबाट पनि केही रोजगारी सृजना भएको र त्यसले पनि हामीलाई केही चाहिँ सहयोग गरेर के अरे हामीलाई प्रेरणा दिएको थियो। त्यही सोचका साथ अगाडि बढेका हौँ।
0: अब यसमा चाहिँ त्यस्तो किसिमको क्राइटेरिया छ कि छैन, जस्तै सहभागिता हिसाबले होइन कस्तो कस्तो व्यक्तिहरू सहभागी हुन पाउँछन्, विशेष गरेर योग्यताको मापदण्ड क्राइटेरिया के छ, होइन कस्ता युवाहरूले कस्ता व्यक्तिहरूले चाहिँ यसमा सहभागिता जनाउन सक्छन्? अब यसमा चाहिँ भनौँ न अब अलि उच्च शिक्षितहरूको लागि मात्र हो, उच्च दक्षहरूको लागि मात्र हो, वा सामान्य व्यक्तिहरू पनि यसमा जान सक्छन् वा अवसर पाउन सक्छन्, के छ?
1: होइन, सबै क्वालिफिकेसन भएका मान्छेहरू, जस्तो कि अब तपाईँको ट्रेडिङ बिजनेसमा त बरु चाहिँ पढ्दै सिक्दै गरेका मान्छेहरूले पनि काम गर्न सक्छन्, तर चाहिँ उद्योगहरूमा चाहिँ अलिकति दक्ष जनशक्ति आवश्यकता परेको हुनाले दक्षता भएका मान्छेहरूलाई पनि रोजगार दिने र तपाईँ भर्खर सिक्दै गरेका मान्छेहरूलाई पनि रोजगार दिन मिल्ने खालको चाहिँ मेला हो यो। यसो क्वालिफिकेसन क्राइटेरिया चाहिँ छैन, जोसुकै पनि आउन सक्नुहुन्छ, फ्री एन्ट्री हो, आफूले इन्टरभ्यू फेस गर्न सक्नुहुन्छ, त्यसमा चाहिँ योग्य भएका मान्छेहरूले जागिर पाउनुहुन्छ।
0: अहिले तपाईँले केही कर्पोरेट नामहरू, केही हाउसेसहरूको चाहिँ नाम लिनुभयो होइन, के चाहिँ ब्याङ्किङ सेक्टर पर्यटनका वा पनि अटोमोबाइल्सका नामहरू लिनुभयो, ब्याङ्किङ पर्यटन सूचना प्रविधि स्वास्थ्य र उत्पादन जस्ता विविध क्षेत्रका कम्पनीहरू होइन यसमा सहभागी हुँदैछन्। युवाहरूको लागि चाहिँ कुन क्षेत्रमा सबैभन्दा बढी अवसर उपलब्ध हुन्छन् वा त्यस्तो केही आंकलन छ तपाईँहरूसँग?
1: त्यसमा तपाईँको ब्याङ्किङ क्षेत्रमा, इन्सुरेन्स क्षेत्रमा बढी जनशक्ति खाँचो भइराखेको हामीले पनि पत्र पत्रिकामा चाहिँ करियर अपर्च्युनिटी भन्ने चाहिँ विज्ञापन आइराखेको हुन्छ नि, त्यसलाई पनि मध्यनजर गर्दै इन्टरनेट प्रदायक संस्थाहरू, तपाईँ होटल लगायत चाहिँ तपाईँको पर्यटन सम्बन्धी संस्थाहरू पनि यसमा चाहिँ स्टल राखेर बस्नु भएको छ। त्यसले गर्दाखेरि सबै क्षेत्रमा अपर्च्युनिटी छ।
0: अब यो मेलाको माध्यमबाट चाहिँ कतिजनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउने लक्ष्य राखिएको छ वा कति चाहिँ त्यहाँ पुग्छन् वा लाभान्वित कतिजना हुन्छन् भन्ने तपाईँहरूले चाहिँ एउटा किसिमको अपेक्षा राख्नु भएको छ?
1: हाम्रो अघिल्लो अनुभवमा पोखरा महानगरपालिका र बिजनेस प्रमोसन सेन्टरले योभन्दा अगाडि पनि रोजगार मेलाको आयोजना गरेको थियो, त्यसमा अन द स्पोट 200 जनाले चाहिँ जागिरको अवसर पाउनु भएको थियो। त्यसले गर्दाखेरि पनि 200-300 जना मान्छेले चाहिँ अपर्च्युनिटी पाउनुहुन्छ भन्ने हामी विश्वस्त छौँ।
0: अब मेलामा आउने चाहिँ जो रोजगारका आकांक्षीहरू हुन्छन् नि, उनीहरूले पूर्व तयारीका रूपमा के कुराहरू चाहिँ साथमा लिएर आउनुपर्छ, के तयारी गर्नुपर्छ?
1: आफ्नो क्वालिफिकेसनको प्रमाण पत्रहरू सँगै लिएर आउनु, आफ्नो बायोडाटा लिएर आउनुभयो भने पुग्छ। इनिसियल स्टेजमा उहाँहरूले इन्टरभ्यू त्यो सिभी नै हेरेर अध्ययन गर्नुहुन्छ र पछि उहाँहरूले चाहिँ जबको लागि अफर पनि गर्न सक्नुहुन्छ, त्यो सिभीमा भएका डकुमेन्टले त्यही पनि अफर गर्न सक्नुहुन्छ।
0: अब मेलामा सहभागी हुन चाहनेहरूको लागि चाहिँ के यस्तो खालको भनौँ न रजिस्ट्रेसन खालको व्यवस्था गर्नु भएको छ कि छैन, होइन? यदि गर्नुभएको भने त्यसलाई अनलाइन रजिस्ट्रेसन वा त्यहीँ आएर रजिस्ट्रेसन गर्नुपर्ने के हो, शुल्क लाग्छ कि लाग्दैन? शुल्क चाहिँ लाग्छ कि लाग्दैन?
1: अनलाइन होइन, गुगल रजिस्ट्रेसन पनि खुल्ला गरेका छौँ हामीले। ग्रुप सेलरले गुगल रजिस्ट्रेसन गरिराखेको छ र हामीले पत्ता प्रसार गरिराखेका छौँ, यसरी चाँजो बाँझो मिलाइरहेका छौँ।
0: हजुर, यसमा चाहिँ निशुल्क हो कि सशुल्क हो यो रजिस्ट्रेसन चाहिँ?
1: निशुल्क प्रवेश हो।
0: हजुर, सबैले चाहिँ निशुल्क प्रवेश गर्न चाहनले चाहिँ त्यहाँ निशुल्क प्रवेश गर्न पाउँछन्, दर्ता गर्न पाउँछन्?
1: पाउँछन्।
0: अघि तपाईँले एउटा चाहिँ सेसनको कुरा गर्नुभयो, होइन, जस्तै रोजगार त्यहाँ भनौँ न एउटा इच्छुक हुने तर रोजगारको लागि अहिले फिट नभएकाहरूले पनि वा त्यहाँ सेसनमा विभिन्न सिभी बनाउने सेसनदेखि लिएर अन्य सेसनहरूमा कसरी सहभागी हुन पाउँछन्?
1: त्यो हाम्रो चारवटा सेसन चाहिँ आफ्टर लन्च बिफोर लन्च दुईवटा सेसन चलाउँछ। सिभी राइटिङ को क्लास हुन्छ, त्यसमा इन्टरभ्यू कसरी फेस गर्ने भन्ने विषयमा चाहिँ क्लास हुन्छ, मोटिभेसनल क्लास हुन्छ र करियर काउन्सिलिङको पनि व्यवस्था गरेका छौँ त्यही।
0: हजुर, भनेको अब त्यहाँ रोजगारको लागि अनिच्छुक हुनेहरू पनि त्यो सेसनहरूमा सहभागी भएर लाभ लिन सक्ने भयो त्यसो भए? अब यता एकातिर हामीले अघि पनि कुरा गरे, एकातिर चाहिँ युवाहरू रोजगारी पाइएन भन्दै विदेशी रहेका छन्, अर्कोतिर उद्योगमा वा भनौँ न व्यवसाय घरानाहरूमा चाहिँ दक्ष जनशक्ति पाइएन भनिरहेका छन्। यो मिसम्याचलाई यो मेलाले चाहिँ सम्बोधन गर्छ भन्ने विश्वास हो तपाईँहरूको?
1: एकदम अवश्य, हामीले त्यही विश्वासका साथ यो आयोजना गरेका हौ।
0: अहिले यति बेला चाहिँ अलिकति भनौ न एउटा हिसाबले द्वन्द्वको कारणले गर्दाखेरि वा बजारको अवस्थाले गर्दाखेरि अलिकति मन्दी पनि भइरहेको अवस्था छ, होइन? निजी क्षेत्र केही सुस्ताएको बेला पनि छ। यो अब यो समयमा यति ठूलो संस्थाहरूमा चाहिँ यति ठूलो कम्पनीहरूले चाहिँ होइन यो जब फियरमा आएर रोजगारी दिन खोज्नु भनेको चाहिँ अलिकति बजार पनि चलायमान हुन खोजेको संकेत हो, यसरी मान्न सकिन्छ?
1: हाम्रो पसल दुवानीसँगको उद्देश्य पनि मुख्य उद्देश्य नै त्यही, बजारलाई केही चलायमान गरौँ, विभिन्न नेपाल अधिराज्यभरिबाट विभिन्न रोजगारमूलक संस्थाहरू पोखरामा आएर 51 संस्थाहरू पोखरामा आएर जब फेयरमा भाग लिनु भनेको आर्थिक चलायमानको एउटा पाटो पनि हो।
0: अब यो मेलाले चाहिँ पोखराको पर्यटन र व्यवसायलाई चलायमान बनाउन मदत पुर्याउँछ कि पुर्याउँदैन?
1: पुर्याउँछ, अवश्य पुर्याउँछ, किन भन्दाखेरि 21 स्थल राख्ने स्थल भइसकेपछि 21 स्थलमा एउटामा एउटा स्थल निर्माणदेखि लिएर तपाईँ स्थल सञ्चालन गर्नदेखि लिएर मान्छे पोखरामा आउनुहुन्छ, त्यही अनुसारको स्थल निर्माणमा खर्च हुन्छ, त्यो त आर्थिक चलायमानको एउटा पाटो नै भयो नि। आउने बस्ने खानेको हिसाबले गर्दाखेरि पनि त्यो मेला एउटा हिसाबले आर्थिक चलायमानकै चलायमानको लागि नै मेला आयोजना गरिन्छ, यसै अवश्य पनि पोखराको बजारलाई चलायमान बनाउँछ।
0: यो चाहिँ अघिल्लो पटक तपाईँले गण्डकी प्रदेश सरकारसँग मिलेर गर्नुभयो, यो पटक चाहिँ पोखरा महानगरपालिका र अर्को एउटा कम्पनीसँग मिलेर तपाईँले यो कार्यक्रम गर्दै हुनुहुन्छ, होइन? यसलाई चाहिँ आगामी दिनमा वार्षिक क्यालेण्डरकै रूपमा निरन्तरता दिने योजना छ कि होइन यो पटकको लागि मात्रै हो?
1: हामीले पहिला गण्डकी प्रदेश सरकारसँग गरेर मिलेर गऱ्यौँ, अहिले पोखरा महानगरपालिकासँग मिलेर गरेका छौँ। यो हाम्रो वार्षिक क्यालेन्डरभित्रै हाम्रो कामकर्ता भित्रै पर्छ, हामी निरन्तर दिन्छौँ यसलाई।
0: भनेपछि आगामी दिनहरूमा पनि यस्तै खालको जब फियरहरू चाहिँ तपाईँहरूले कुनै न कुनै संस्थाहरूसँग मिलेर गर्नुहुन्छ?
1: चलाइरहेको
0: छ। अब दक्ष जनशक्ति पलायन यो जुन ब्रेन ड्रेनको समस्या छ नि, यो रोक्नको लागि चाहिँ यो मेला एउटा सानो भए पनि सकारात्मक प्रयास बन्न सक्छ, संस्थाको बुझाइ पनि यही हो नि, होइन? मेला सम्पन्न भइसकेपछि कतिले रोजगार पाए भनेर ट्र्याक गर्ने वा अनुगमन गर्ने कुनै संयन्त्र बनाउनु भएको छ। अघिले त तपाईँले भन्नुभयो दुई तिनजीले अन द स्पट चाहिँ रोजगार पाएका थिए भनेर भन्नुभयो, यो पटक त्यस्तो खालको संयन्त्र बनाउनु भएको छ?
1: हामी यो कार्यक्रम सम्पन्न भएको विदिन एक हप्ता पन्ध्र दिनभित्र हामीले यो उसको फिडब्याकदेखि लिएर सबै हामी यो रिपोर्ट बनाएर हामीले कोखामा अनाथ बालिका पेश गर्नुपर्ने हुन्छ र हामी सम्भवतः पत्रकार सम्मेलन नै गरेर यसको यथार्थ विवरण हामी पेश गर्छौँ।
0: अब यो रोजगारको एउटा भनौँ न अवसर खोजिरहेकाहरूको लागि जब फेयर त एउटा अवसर भयो नै, त्यो सँगसँगै रोजगारदाता कम्पनीहरूको लागि यो मेला आफ्नो ब्रान्डिङ र उत्कृष्ट जनशक्ति छनौट गर्ने कतिको ठूलो अवसर हो उनीहरूको लागि? चाहिँ
1: एडभर्टिजमेन्टको रूपमा पनि लिन सकिन्छ जस्तो लाग्छ मलाई, किन भन्दाखेरि त्यत्रो जब सिकरहरू चाहिँ आएर भिजिट गरेर फिल्ड भिजिट गरेर तपाईँको फिल्ड भिजिट गरेर भेटेपछि त्यतिसँग प्रचारात्मक कार्यक्रम पनि भयो र तपाईँको प्रबोधनात्मक कार्यक्रम पनि सँगै जोडिएको छ।
0: अब यो चाहिँ अब जागिरको खोजीमा रहेका पोखरा र वरपरका युवाहरूलाई तपाईँ मेला संयोजकको हैसियतले चाहिँ के भन्नुहुन्छ?
1: आउनुहोस्, यो अवसर पनि हो, यो प्रवेश पनि निशुल्क छ, अनुभव पनि सेयर गर्न पाउनुहुनेछ, आफ्नो करियर डेभलप पनि गर्न पाउनुहुनेछ। यो अवसरलाई भरपूर प्रयोग गर्नुहोस् भन्ने मेरो अनुरोध छ। साथै सम्पूर्ण पोखरामा व्यवसाय गर्नु हुने सम्पूर्ण व्यवसायीहरूले आएर अवलोकन गरेर आफूलाई चाहिने कामदारको पनि छनौट गरेर लिन सक्नुहुनेछ भन्ने आवश्यकता साथ म उहाँहरूलाई हार्दिक निमन्त्रण पनि गर्न चाहन्छु। यही असारको 19 गते पोखरा इभेन्ट सेन्टरमा बिहान 8 बजेदेखि त यो मेला सुरु हुनेछ। सम्पूर्ण पोखरेली व्यवसाय साथीहरूलाई हार्दिक निमन्त्रण पनि गर्न चाहन्छु
0: तपाईँको रेडियो अन्नपूर्ण मार्फत। हजुर, हस् यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ।
1: हस् धन्यवाद,
0: हस् नमस्कार। यहाँले पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं मेलाका संयोजक दिनेश बास्तोला, हामीले विशेष गरेर पोखरामा आयोजना हुन लागेको रोजगार मेलाको सन्दर्भमा चर्चा गर्यौं। यो सन्दर्भमा पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं मेला संयोजक दिनेश चन्द्र बास्तोला हामीसँग रेडियोमा यो विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो। यो रोजगार मेलाको तयारीको सन्दर्भ, यसले पोखरा र समग्र देशको बेरोजगारी समस्या समाधानमा कस्तो भूमिका खेल्नेछ र मेलामा सहभागी हुन चाहने युवाहरूले के कस्ता तयारी गर्नुपर्छ भन्ने सन्दर्भमा आज हामीले चर्चा गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय अर्को श्रृंखलासम्मको लागि बिदा हुन्छु। नमस्कार।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला बिहानको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Filke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अवसुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो सरजीले आफ्नो सपनाको घरलाई श्री एफई 550डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5383-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
3: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0186586536, मोबाइल 9857006036।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 9 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 गुड मर्निंग पोखरा।
2: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Interview to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: फिस्टेल आई केयर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np Landmark Hotels and Resort तपाईको यात्रा अब नयाँ तरिकाले। Landmark Hotels and Resort कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
2: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोतियो एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9560-027-29
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-61-581-871 मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
4: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
4: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटीको सुविधा भएको थप जानकारीका लागि 061-585-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insuring Future.
1: Home Care Sewa, Home Care Sewa.
2: Hello Home Care, Doctor Nurse, Caregiver ko Sewa, Ayo Ghar Ghar.
1: Ki Hazur ko Ghar ma, Vridha Ama Buba, Baje Bajai, Dirghakalin Rog, Bimari Wa, Apangata Bhayeka Parivar ka Sadasyalai, Vishesh Hersha Chahinchha, Ra Aafno Pesha, Byabasay Ra Badhyata Le, Parivarjan Lai, Paryapta Vishesh Hersha Ra, Samay Dina Milireko Chaina.
2: Hamra, Daksha Ebam Anubhavi Nurse, Caregiver Ra, Doctor Harule, Gharai Ma Pradan Garne, Vividh Swasthya Sewa Le, Sewa Grahi Ra, Parivarjan Lai, Shanti Ra, Nishchintata Pradan Gardacha.
1: Hamra Sewa वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागन्दी र बुढी बजार फोन 061411777 मोबाइल 9856099277।

0: लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस, न्यू रोड, पोखरा।
2: फोन 061-590-162 590-163।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01-590-162-590-163।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
5: फोन 01-572-648-572-849।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक।
10: यति बेला पूर्वाह्नको 10 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165373162 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
4: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061581209. Committed to excellence in technical education.
5: Cancer ko sampurna upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
6: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार for a complete home.

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: हेलो
2: हजुर नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज, सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्। अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಓಹೋ, ಛೋರಿಕೊ ಬಿಹೆಕೊ ಕುರಾ ಪನಿ ಛಿನ್ನಿಯೊ. ಅಬ ನಾತಾ ಗೋತಾ ಇಷ್ಟಮಿತ್ರಲೈ ಬೋಲಾಉನ ಕಾರ್ಡ್ ಛಾಪ್ನ ಪರ್ಯೊ.
2: ಕಾರ್ಡ್ ಭಂದಾ ಪನಿ ಪಹಿಲೆ ತ ಬಿಹೆ ಭೋಜ ಪಾರ್ಟಿ ಕಾ ಗರ್ನೆ ಭನ್ನೆ ನಿದು ಗರ್ನು ಪರ್ಯೊ ನಿ.
1: ತ್ಯಸ್ಕೊ ಲಾಗಿ ತ ಚಿಂತೈ ಛೈನ. ಬಾಜೆಕೊ ಶೇಕುವಾ ನಾಗಢುಂಗಾಕೊ ವ್ಯವಸ್ಥಾಪನಮಾ ದಿವ್ಯಶ್ರೀ ಬ್ಯಾಂಕ್ವೆಟ್ ಛ ನಿ, ತ್ಯಹೀ ಭವ್ಯ ಪಾರ್ಟಿ ಗರಿಂಛ.
2: ಹೈನ, ಠಾಉ ಅಲಿ ಫರಾಕಿಲೊ ಭಯೆಕೊ, ಪಾಉನಾ ಪಾಸಕೊ ಗಾಡಿ ಪಾರ್ಕಿಂಗ್ ಗರ್ನ ಮಿಲ್ನೆ, ಫೋಟೋ ವಿಡಿಯೊ ಖಿಚ್ದಾ ರಾಮ್ರೊ ಆಉನೆ ಠಾಉ ಖೋಜ್ನು ಪರ್ಛ ಕ್ಯಾ.
1: ಲ, तिमलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ. खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ.
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि, अहिले अर्कोले बुक गर्ला नि.
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ. बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा. फोन 061-533-123, 98-028-50-701, 98-028-50-702.
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856586536, मोबाइल 9856600536।

0: भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

Hello, hi, namaste. सबैजनालाई स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी .com मार्फत एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम पोखरा कलिन पोखरा आसपासको यो क्षेत्र गण्डकी प्रदेश लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही ठाउँहरूमा हामी प्रत्यक्ष रूपमा सुनिन्छौ 93.4 मेगाहर्ज सँगसँगै यहाँहरू कार्यक्रम पोखरा कलिन सुन्दै गर्दाखेरि सहभागिता पनि जनाउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत कुराकानी गर्ने कार्यक्रम हो पोखरा कलिन र पोखरा कलिनको यो कार्यक्रममा हामी गीत पनि सुनाउँछौ, केही महत्वपूर्ण जानकारीहरू पनि जोड्छु मैले र अब तपाईँसँग कुराकानी गर्ने क्रममा यसो गफगाफ त भइ नै हाल्छ, त्यो त यहाँले थाहा पाइरहनु भएको छ नि त। ओके, सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। अब 11 पनि बजिसकेको यो अवस्थामा होइन, बिहान कोही 9 बजे आइपुग्नु होला, कोही 8 बजे, कोही 10 बजे, कोही अब भर्खर भर्खर काममा आउनुभयो होला होइन, कोही प्रायः जस्तो कोही घरमै हुनुहुन्छ होला काम सकेर, कोही पसलमा बसेर काम गर्दै हुनुहुन्छ होला, व्यापार गर्दै हुनुहुन्छ होला, केही काम गर्दै हुनुहुन्छ होला होइन, सुनिरहनु भएको छ, कोही गाडी पनि चलाउँदै हुनुहुन्छ होला, टक्क स्टेरिङ एकैछिन साइड लगाएर हामीलाई सुन्नुहोस् होइन, फोन गर्नुहोस् 061-543-0040 मार्फत एकछिन गफगाफ गरौँ, के छ गाउँठाउँतिर, के हुँदैछ, खबरहरू सुनौं बुझौं होइन, यसो कुराहरू सेयर गरौं भन्ने उद्देश्यका साथ कार्यक्रम पोखरा कलिन दौड़िरहेको छ। आज मिति 2083 साल असार महिनाको 17 गते बुधबार हो, अंग्रेजी तारीक अनुसार 2026 जुलाई आज 1 तारीक रहेको छ। आजबाट अंग्रेजी नयाँ महिना शुरू भयो, जुलाई आज जुलाई 1 तारीक रहेको छ, यहाँलाई यो जानकारी गराउनु पर्छ है त। अरू के छ त अब, ल पोखरा आसपासमा गैरातीबाट नै पानी पर्यो, बिहानसम्म नै पानी परिरहेको थियो, अब ठिक ठिक पानी पर्यो, त्यति ठूलो पानी पर्न सके पनि मध्य असारको यो बीचमा हामी छौं, तर पनि त्यति ठूलो पानी चाहिँ पोखरा आसपासमा परिरहेको छैन। अब यो झरी चाहिँ कहिले लाग्ने हो के हो भन्ने कुरा चाहिँ पक्कै पनि यहाँले थाहा पाउनुहुनेछ होइन, सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज 26 जिल्लामा बाढ़ीको जोखिम रहेछ है, यो कता कता भन्दाखेरि विशेष गरी आज काठमाडौँ उपत्यका 3 सहित सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, कैलालीमा बाढ़ीको जोखिम छ र अन्य जिल्लाहरूमा पनि ससाना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ़ने भएकाले आकस्मिक बाढ़ीको सम्भावना समेत छ, जोखिमको सम्भावना समेत छ भनेर भनिएको छ। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ, हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशैभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको छ। तपाईँ ख्याल गर्नुहोला, अब कतै निस्कँदै हुनुहुन्छ यात्रातिर भने पनि एकदम विचार पुर्याएर निस्कनुहोस्, अत्यावश्यक काम बाहेक यो बेलामा खासै यात्रा नगरेको पनि राम्रो होइन, किनकि बाढ़ी पहिरो जान सक्छ, सकभर रातिको त यात्रा नगरेको राम्रो होइन, अब अत्यावश्यक छ भने त जानु पनि पर्यो तर सतर्कता अप्नाउनु पर्यो। रातिमा गाड़ी पुरिएका घटनाहरू धेरै सुनिन्छन् कि यो राजमार्गहरूमा, हाइवेहरूमा होइन, त्यही भएर पनि अलिक ख्याल गर्नुपर्ने कुरा छ। रातिको यात्रा गर्दाखेरि लामो सफारी छ भने अब 1-2 घण्टाको त अब होइन हिँडिहालिन्छ गइहालिन्छ, तर जोखिमपूर्ण ठाउँहरूमा चाहिँ ख्याल गर्नु पर्यो कि होइन, त्यो गुरुजीहरूले पनि ख्याल गर्नु पर्यो होइन, अब अरू जो प्यासेन्जर हुन्छ उहाँले पनि यस्तो ठाउँमा यस्तो छ है, अलिक हेरौँ एकचोटि विचार पुऱ्याउँ के छ अवस्था सड़कको भनेर यसो बुझौँ भन्ने लाग्न सक्छ। र मुख्य राजमार्ग ट्राफिक अपडेट अन्तर्गत देशका प्रमुख राजमार्गहरू जस्तो काठमाडौँबाट पोखरा, पोखरादेखि काठमाडौँ जाने राजमार्ग पृथ्वी राजमार्ग पनि एकदम निर्बाध रूपमा सञ्चालनमा छ, त्यस्तै नारायणघाट मुगलिन सड़क खण्ड पनि सञ्चालनमा छ, पोखरा बागलुङ राजमार्ग पनि एकदमै निर्बाध रूपमा सञ्चालनमा छ र सिद्धार्थ राजमार्ग स्याङ्जा हुँदै बुटवल निस्कने यी मार्गहरू पनि एकदमै निर्बाध रूपमा सञ्चालनमा छन्।
तपाई यात्रा गर्दै हुनुहुन्छ भने ढुक्कका साथ यात्रा गर्नुहोला, कहीँ त्यस्तो अवरोध छैन। बेनी जोनसुन सड़क खण्ड पनि एकदमै खुला छ, त्यसमा ढुक्क भएर यात्रा गर्नुहोला। अब भित्री सड़कहरू कहीँ केही त्यस्तो हुन सक्छन्, त्यो केही हामी जानकारी आयो खण्डमा जोड्ने नै छौं है त। हिजोबाट पेट्रोलियम पदार्थ ओके हिजोबाट कि आजबाट रहेछ है त, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल डिजेल मटेरियल हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा 20 रूपियाँ, डिजेल र मटेरियलमा प्रति लिटर 30 रूपियाँ मूल्य घटाएको हो। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 र अन्तर्राष्ट्रियतर्फ प्रति लिटर 265 अमेरिकी डलर घटाइएको छ। र खाना पकाउने एलपी ग्यास जो तपाईँ हामीले दैनिक रूपमा प्रयोग गर्छौं, एलपी ग्यास प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। यो जानकारी तपाईँको लागि मैले जोडे। खाना पकाउने ग्यासको मूल्य पनि 100 रूपियाँ घटेको छ आजबाट। तपाईँ अब आज लिँदै हुनुहुन्छ भने त्यो 100 रूपियाँ घटे अनुसारै तपाईँले पाउनुपर्छ है, विचार पुर्याउनुहोला। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको प्रति लिटर 117 रूपियाँ, डिजेल र मटेरियलको मूल्य प्रति लिटर 195 रूपियाँ पर्नेछ। यसअघि पेट्रोल प्रति लिटर 270 रूपियाँ, डिजेल 225 रूपियाँ रहेको थियो है त। ल अब यो कुरा तपाईँलाई मैले जोडिहालेँ होइन, यसअघि सिलिण्डर पनि अब आधा सिलिण्डर हो के अरे होइन, अहिले पाइने मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 14.2 किलोग्राम रु 2060 प्राप्त गर्नेछन् भने यसअघि ग्यासको मूल्य प्रति सिलिण्डर 2160 रहेको थियो, अब 2060 ग्यासको मूल्य पाइने भयो है त। ल अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा आएको उतार चढ़ाव र इण्डियन आयल कर्पोरेशन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। ल ढुक्क हुनुहोस् अब पेट्रोलियम पदार्थको मूल्य घटेको छ, केही भए पनि राहत महसुस तपाईँ हामी सबैजनाले गर्नेछौँ। पेट्रोलियम पदार्थको मूल्य घट्दाखेरि अब व्यापारीहरूले पनि त्यही हिसाबले होइन मूल्यहरू समायोजन गर्नु पर्यो, यो बुझ्नुहोस् तपाईँहरूले पनि है त। ओके ल अब अरू के छ त्यस्तो सुनाउनु पर्ने केही छैन, थप प्रसङ्गहरू भए खण्डमा मैले जोडि नै हाल्छु होइन, सबैजना व्यस्त हुनुहुन्छ होला। एउटा गीत सुन्नुपर्ने हो सुरुवातमा होइन, आज मैले एउटा दिमाग ख्याउने प्रश्न सोध्छु, तर त्यो दिमाग ख्याउने प्रश्न एकैछिन पछाडि म सोध्नेछु, अहिलेको लागि एउटा गीत त सुन्नै पर्यो होइन, मैले त गीत खोजेको नै रहेछ होइन। अब एउटा गीत छ, यो गौथली भन्ने चलचित्र आउँदैछ, गौथली चलचित्रबाट एउटा गीत मैले राख्छु, यहाँले सुन्नुहोला। त्यस पछाडि हामी आज दिमाग ख्याउने प्रश्नसँगै अगाडि बढ्नेछौ। ओके गौथली चलचित्रको यो गीत यहाँहरूको लागि मैले यति बेला क्रममा राख्न खोज्दैछु, गौथली मुभी सङ भनेर खोज्नु पनि रहेछ होइन। ओके ठिक छ, अब यो फिल्मले राम्रै पिकअप लिएला जस्तो छ होइन। सुनौ यो केही हप्ता अगाडि मात्रै बजारमा युट्युब मार्फत रिलिज भएको रहेछ। यो फिल्मको अधिकांश सुटिङ चाहिँ पोखरामा भएको थियो, जुन फिल्म को सुटिङ म आफूले पनि देखेको थिएँ, यो पोखराको नालामुख भैरव टोलमा लगभग धेरै दिनसम्म त्यहीँ सुटिङ देखिएको थियो। त्यही भएर पनि अब यहीँ पोखरा आसपासकै सिनहरू धेरै छ जस्तो लाग्छ, एकपटक हेर्नुहोला, गजब बनेको छ चलचित्र चाहिँ, त्यो ट्रेलरबाटै देखिन्छ। र यो गीतमा पनि के भनिएको छ, यो गीत एकैछिन सुनौ, त्यस पछाडि हामी कुराकानी गर्नेछौँ।

0: ओके थानेश्वर गौतम र कसले गाउनु भएको रहेछ ठ्याक्कै हेरिहाल्नु भयो है त थानेश्वर गौतम र शान्ति श्री परियारले गाउनु भएको यो गीत यहाँहरूको लागि मैले प्रस्तुत गरेँ चलचित्र नेपाली चलचित्र हो गौथलीबाट यो गजब चलचित्र बनेको जस्तो लागिरहेको छ मलाई यसको ट्रेलर हेर्दाखेरि नै एकदम उत्कृष्ट लागेको छ त्यही पनि सुटिङ पनि हेरियो यसको होइन त्यो भएको हुँदाखेरि यो फिल्म एकदम हेर्न म इच्छुक छु यो फिल्म चाहिँ साउनको एक गतेबाट देशैभर का सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ यो गीत हेर्ने यो गीत हेर्दा पनि उत्तिकै उत्कृष्ट छ र फिल्म हेर्दा पनि उत्तिकै उत्कृष्ट होला जस्तो मलाई लागिरहेको छ हुन्छ कार्यक्रम पोखरा कलिनमा तपाईँको सहभागिता लिन्छु म एउटा प्रश्न मैले तयार पारिसकेको छु होइन जुन प्रश्न सबैजनाको लागि हो प्रश्न म भनिहालेँ है त प्रश्न तपाईँको लागि यस प्रकार रहेको छ ओके प्रश्न ध्यान दिएर सुन्नुहोला एउटा यस्तो कोठा जसमा न कुनै ढोका छ न कुनै झ्याल छ त्यो के हो तर कोठा हो कि त्यो है तपाईँलाई अचम्म लाग्न सक्छ कि अब के सोध्यो भन्ने तपाईँलाई अचम्म लागिरहेको होला होइन एउटा यस्तो कोठा जसमा न त कुनै ढोका छ न त कुनै झ्याल छ त्यो के हो तपाईँलाई थाहा छ कि पक्कै है ल आउनुहोस् अब कुराकानी गरौँ 061-543-4040 मार्फत अब टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला छ र सँगसँगै तपाईँ हामीलाई फेसबुक लाइभ मार्फत पनि सुन्दै हुनुहुन्छ भने आफ्ना कमेन्टहरू राख्दै गर्नुहोला के रहेछ उत्तर भन्ने तपाईँलाई आउँदैन भने पास पनि गर्न सकिन्छ यसो गफगाफ गरौँ होइन के छ कसो छ हालखबर बुझौँ गाउँठाउँतिर के हुँदैछ के कस्तो तरिकाले तपाईँका दिनचर्याहरू बितिरहेका छन् भन्ने कुरा हो खुशी लाग्छ एकदम धेरैजना साथीहरूले सुन्ने गर्नुहुन्छ कतिजनाले अब कार्यक्रम हामीलाई होइन काम गर्दै गर्दाखेरि सुन्ने कुराहरू हुन्छन् कतिजना अब कोही गाडीमै चलाउँदै गर्दाखेरि पनि कार्यक्रम पोखरा कलिन सुन्ने गर्नुहुन्छ होइन धेरै छन् हाम्रो सुन्नको लागि होइन कोही घरमै बसेर सुन्दै हुनुहुन्छ होला कोही पसलमा काम गर्दै सुन्दै हुनुहुन्छ होला हिजो म एकजना अस्ति नै पनि मैले कुरा गरेको थिएँ होइन हाम्रो एकजना यो मेडिकल लाइनमा एकजना दिदीको बुटिक छ कि होइन हाम्रो रिता दिदी हुनुहुन्छ उहाँले हिजो सुन्न पाइनँ भन्ने भन्नुभएको थियो हिजो म त्यता जाने काम थियो यसो गएको होइन सुन्न पाइनँ भाइको कार्यक्रम भन्नुभयो कि होइन अब कहिलेकाहीँ कार्यव्यस्तताले सुन्न पनि पाइँदैन होइन त्यस्तै हो आँखा हस्पिटल जानु परेछ उहाँ चाहिँ त्यही भएर सुन्न पाइनँ भन्नुभयो सुन्नुहुन्छ धेरैजनाले सुन्नुहुन्छ कि कार्यक्रम पोखरा कलिङ रिता दिदीलाई म सम्झिरहेको छु है दिदी सुन्दै हुनुहुन्छ पक्कै पनि दिदीको सुरिताज बुटिक छ एकदम नियमित रूपमा सुन्नुहुन्छ उहाँले कल नगरी पनि सुन्ने साथीहरू धेरै हुनुहुन्छ कि त्यही भएर एकदम खुसी लाग्छ प्रश्न यहाँहरूको लागि बाहिरिसकेको छ एउटा यस्तो कोठा जसमा न कुनै ढोका छ न कुनै झ्याल नै छ त्यो के हो के हो ल भन्नुहोस् त आउनुहोस् कुराकानी गरौँ 061-543-4040 मार्फत 11:20 गएको छ स्टुडियो घडीमा कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-4040 खुला रहेको छ र हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ फेसबुक लाइभ मार्फत शिवकुमार विश्वकर्मा हुनुहुन्छ पोखरा 10 र उहाँले लेख्नु भएको छ खुट्टामा ठेस लागेको भए पो एकछिनमा ठिक हुन्छ मनभित्र लागेको ठेस निको नहुने रहेछ अरे गजब कुरा हो शुभ प्रभात नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने समय बितेको पत्तै नहुने क्या भनेर हामीलाई पोखरा 10 औद्योगिक क्षेत्रदेखि शिवकुमार विश्वकर्माले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ शिवलाई थ्याङ्क यू सो मच एकजना साथी हुनुहुन्छ स्वागत गर्छु है त नमस्ते
1: हेलो सबिनजी गुड मर्निङ नमस्ते नमस्ते
0: नमस्ते गणेशलाई सम्झिँदा बल्ल आज भेट्नु दर्शन नमस्ते
1: हजुर नमस्ते
0: दुई दिन कुराकानी गर्न पाइएन धेरैजनाले तपाईँलाई सम्झिनु भएको थियो
1: ए हजुर है
0: हो कता व्यस्त हुनुहुन्थ्यो
1: ए म त्यहाँ अस्ति हाम्रै भाइ खलकको
0: हजुर
1: हाम्रै खलकको हो तर खिलाङ गाउँमा मान्छे बितेको भएर
0: केटा
1: गएको थिएँ
0: खिलाङ भनेको कता पर्यो
1: खिलाङ अब उताबाट आयो भने सिक्लेस यता पार्चे अनि खिलाङ चिप्ली हुँदै आउँछ कि
0: ए ओके ओके
1: तल त्यहाँबाट माथि खिलाङबाट माथि सिक्लेस जाने बाध्य सिक्लेस माथि
0: खिलाङ हुँदै जाने हो
1: खिलाङ हुँदै जाने बार्चे अनि सिक्लेस आउँछ त्यो यो माथि गाउँपालिकामै पर्छ
0: ए माथि गाउँ
1: माथि गाउँपालिका वार्ड नम्बर एकमै पर्छ हाम्रो वार्डमा
0: हो ओके ओके ल ठिक छ भनेपछि त्यता जानु भएको थियो
1: हजुर त्यता गएको थिएँ
0: ए ल ठिक छ कहिलेकाहीँ अब यस्तो दुःखद क्षेत्रहरूमा पनि जानुपर्छ सान्त्वना दिन भए पनि पुग्नु पर्यो कि त्यही भएर त भेटी लिएर जाने भेट्ने भन्छ नि त होइन जानु पर्यो भोलि सबैलाई पर्ने कुरा हो कि फेरि होइन गणेश
1: हजुर सबैमा पर्ने
0: सबैलाई पर्ने हो मलाई पर्दैन कि म त आनन्द छ भने कसैले बस्नु पर्दैन कि फेरि यो कुरा
1: त्यही भएर
0: हिलो चाँडो पालो सबैको आउँछ भने जस्तै हो
1: कि
0: के गर्ने यस्तै छ अनि सुनाउनुहोस् के छ त्यतातिर हालको
1: ठिकै छ पानी पर्यो के अरे राति अहिले त शीतलो छ क्या अहिले फेरि एकैछिन गर्मी हुन्छ
0: है अहिले त शीतलो छ एकदम ठिक छ
1: अहिले त शीतलो भइरहेछ फेरि अहिलेसम्म कम गर्मी हुन्छ अरू
0: त्यो उनेर पानी खस्न थालेछ है
1: सानो
0: खसिरहेको रहेछ कि म हिजो सायद हिजो नै होला होइन अस्ति म त्यता मियापाटनभन्दा अलि तलपट्टि मेरो एकजना साथी बस्नुहुन्छ कि उहाँलाई भेट्न जाँदै थिएँ अनि त्यही बाटो यसो हेर्दै हिँडेको ठ्याक्क सानसानो झरिरहेको छ मान्छेहरू थाप्नेको भिडै थियो
1: त्यहाँको पानी भन्दा एकदम चिसो हुन्छ बेलुका बेलुका बेलुका मान्छेहरू हुँदैन क्या बेलुका बेलुका त हुन्छ अलिकति ढिलो राति अलि अलिकति ऊ भएपछि त्यो बेला पानी थापेर ल्याएर अनि चिसो हुन्छ क्या अनि नुहाउनलाई चाहिँ आनन्द आउँछ
0: तपाईँले पनि खानु भएको छ होला नि त्यहाँको पानी
1: पानी खान्छु के अरे तर त्यति त्यहाँ भिड हुन्छ त्यही भएर जाँदिन
0: ए भिड त एकदम भिड थियो हिजो पनि भिडै थियो
1: ऊ त माथि एउटा कुसुन्डे भन्ने छ एउटा धारा
0: ए हजुर
1: त्यो भन्ज्याङ भन्दा तल तल एउटा कमल पोखरी जाने बाटो
0: ए ओके ओके हो
1: त्यो त बाटोमा त्यहाँ एउटा कुसुन्डे भन्ने धारा छ त्यहाँ हिउँदमा नि पानी सानो भने नि झरिरहेको छ कि
0: ए ओके ओके यो त बर्खाको टाइममा मात्रै देखिने हो फेरि
1: यिनीहरू त बर्खा यो त उता गुम्बाको के अरे उता बुढुवा भन्ने फाँटको उताको पानीहरू रसेर आएको भन्छ के अरे
0: त्यही त
1: रसेर आएको पानीहरू भन्छ तर त्यहाँको पानी चाहिँ एकदम मिठो हुन्छ अनि एकदम एकदम मिठो हुन्छ कि त्यहाँको पानी त्यहाँको पानी खान्थ्यो धेरै भयो त्यो त जानु नि सकेन अनि आज भोलि त जारकै पानी ल्याएर खाने गर्छ
0: घरमै जार आउँछ होला
1: यसो वकिङको लागि जाने दुई तिनवटा बोतल झोलोमा हाल्यो त्यति बेला त्यसरी गइन्छ नत्र त पहिला त पानी सकेपछि डोको बोकेर जान्थ्यो क्या पहिला त
0: है
1: त्यो अनि जार कि त जारमा ल्यायो डोको अनि कि त त्यो बोतलहरू सानसानो बोतलहरू कोक फान्टाको बोतलहरू सब त्यो बोतलमा डोकोमा हालेर ल्याउने हो त्यस्तो गरिन्थ्यो
0: ल ठिक छ अनि आजको लागि प्रश्न सुन्नु भएको छ गणेश
1: हजुर सुनेछु क्या एकचोटि भन्नुहोस् त फेरि
0: एकचोटि फेरि भन्नु पर्यो है
1: हजुर
0: तपाईँको लागि प्रश्न यस प्रकार रहेको छ एउटा यस्तो कोठा है फेरि जसमा न कुनै ढोका छ न कुनै झ्याल नै छ त्यो के हो अरू घर भनेको छैन है मैले एउटा यस्तो कोठा जसमा कुनै न कुनै न त कुनै ढोका छ न त कुनै झ्याल छ त्यो के हो
1: अब मैले त सिधा कुरा यताउता दिमाग चलाउनै आउँदैन कि मैले ल जाने नजाने त्यो बाँस भने यता बाँस
0: बाँस ओके ल ठिक छ अन्त्यसम्म सुन्नु होला तपाईँको उत्तर मिल्छ या मिल्दैन हामी गीत सुनाऊ एउटा तपाईँ भन्नुहोस् त ल कुन गीत सुनौ
1: ए ल गीत त अब त्यो के अरे कन्दराको चञ्चले कान्छी भन्ने बजाइदिनु नि त
0: चञ्चले कान्छी है ल हुन्छ अन्त्यसम्म बजाउनु होइन
1: हस्
0: नमस्ते वहाँ हुनुहुन्थ्यो गणेश गुरुङ हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो आज सबैजनाको लागि एउटै प्रश्न हो यहाँले पक्कै पनि उत्तर टिपाउनुहुनेछ चञ्चले कान्छी भनेर गीत एउटा रोज्नु भएको छ कन्दरा ब्यान्डबाट र तपाई पनि आउन सक्नुहुनेछ 061-543-0040 मार्फत हामीलाई कुराकानीको लागि जुट्न सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ यहाँहरूसँग कुराकानी गर्नको लागि। अनिहरूबाट सबिन यति बेला क्रममा उपस्थित छु। हामीलाई धेरैजना साथीहरूले विभिन्न माध्यम मार्फत सुनिरहनु भएको छ। कार्यक्रम पोखरा कलिङको माया धेरै छ सबैजनालाई, होइन? अहिलेको लागि अर्को एकजना साथी आउनुभयो, उहाँलाई पनि कार्यक्रममा स्वागत गरौं। कहाँदेखि को हुनुहुन्छ? नमस्ते। हेलो
2: हेलो,
0: नमस्कार हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? एकदम गजब छ। कहाँदेखि को बोल्दै? खाना त खाइयो हजुर, एक थाल बजाइयो नि त। काबिर हो?
2: किन्नु हो
0: काबिर मिया?
2: हजुर हजुर।
0: के छ काबिर? ए, मिया पाटनको चौतारोमै हुनुहुन्छ अहिले?
2: हजुर हजुर, त्यही चौतारोमै अगाडिपट्टि होटल थियो एउटा चियाको।
0: ए अँ,
2: त्यही चिया मागेर चुरोट खाएर आनन्द तपाईँको कार्यक्रम सुनेर बसिरहेको।
0: चुरोट त खानुहुन्न के? धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ। फेरि जे खानुहुन्न भने त्यही खान मन लाग्छ है। ल ठिक छ, अब के छ त अरू नयाँ नौलो हाल खबर?
2: नौलो खै पानी पानी पर्ला जस्तो शीतलो छ, केही छैन। अब अस्ति दमौलीतिर घर आइया थिएँ यसो साइकलमा घुमेर।
0: हजुर,
2: हिजो दिल्ली आएको थिएँ।
0: हजुर,
2: सायद आज यसो सँगैतिर जाम भनेको, पानी यसो पर्ला जस्तो लागेर अब खाना खानु बेलासम्म हेरौँ, अहिले घाम लाग्छ जाम्ला भन्ने सोच छ के अरे।
0: सर र साङ्गेसम्म पुगेर अझै फर्किने कि?
2: हजुर,
0: कहिले फर्किनुहुन्छ अनि?
2: अब सँगैले कहिले फर्काउँछ थाहै छैन सर।
0: थाहै छैन है?
2: कहिले अब सम्बन्धी थानमा पुग्नु के अरे, अब पुगेर फर्किन्छ फर्किने त्यो पनि त कसैको ग्यारेन्टी छैन नि सर।
0: छैन छैन छैन, त्यो त ग्यारेन्टी त केही कुरा पनि छैन। ल ठिक छ, अनि हाम्रो प्रश्न सुन्नु भएको छ यहाँले?
2: हजुर, के नसुन्नु?
0: ल भन्नुहोस् त।
2: पहिला पहिला त अब नौतेले घरको झ्यान ढोका भन्थे होइन? अब त्यो नौतेले घर अहिले त्यसो अब जोडिएको छैन होइन, खालि कोठा मात्रै जोडिएको छ। त्यो भएर अब अरूको त खोइ के होला, अघि के अरे माटो पानीबाट कसले हेरे?
0: गणेश गुरुङ।
2: ए गणेशजीले, खोइ
0: मेरो पनि लाग्छ है। ए ल ठिक छ, अन्त्यसम्म सुन्नु होला काबिर, फेरि पनि सम्झिँदै गर्नु होला है त।
2: खोइ तपाईँ मियापटनमा आएर पनि त्यहाँ मैले कतिपटक हजुरलाई भने यसो घरतिर पस्नु भने त्यो पानीको ट्याङ्की देख्नु भएछ मियापटनमा?
0: ए अँ देखेछु,
2: त्यसै आडेको घर त हो नि।
0: ल ल ल, म अब त्यता आउँदा पसेँ है त।
2: ल
0: हस् हस्
2: हस् हस्, आउने बेला फङ्सन गरेर यही नम्बर हो, यसो चियासिया पकाएर राखौँला।
0: ए हस्, जय होस् हजुरको। ल
2: हस्
0: नमस्ते। उहाँ हुनुहुन्थ्यो हामीलाई, कसले फोन गर्नुभयो? काबिर मियाले फोन गर्नुभएको थियो मिया पाटनदेखि। तपाईँसँग पनि कुराकानी गर्ने क्रममै छु म 061-543-0040 मार्फत। यसरी नै रमाइलो कुराकानी हुन्छ कार्यक्रम पोखरा कलिनमा। आज सुन चाँदीको भाउ के भयो होला, मैले दिनदिनै भन्छु कि तपाईँलाई जिज्ञासा हुन सक्छ। सोमबार यता सुन चाँदीको भाउ लगातार घटेको हो। आज सुनको भाउ तोलामा 600 रुपियाँले घटेर 2,77,300 रुपियाँमा कारोबार भइरहेको छ। ओके, म त ब्रेक लिने भनेको, साथी पो आउनुभयो है। ल ठिक छ, उहाँसँग कुराकानी गर्छु म एकैछिन। कहाँदेखिको हुनुहुन्छ? नमस्ते हजुर।
3: नमस्ते।
0: नमस्ते, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
3: म धनकुमार श्रेष्ठ, अहिले नवलपुर जिल्ला, अहिले पनि बसबास चाहिँ पोखरा।
0: ओके, धनकुमार
3: श्रेष्ठ
0: श्रेष्ठ अहिले चाहिँ पोखरा हुनुहुन्छ? नवलपुरतिरको मान्छे? अनि के छ, कता हुनुहुन्छ पोखरा, कुन ठाउँमा?
3: मेरो वडा नम्बर 15 नयाँ गाउँ।
0: ए नयाँ गाउँतिर हुनुहुन्छ, के गर्नुहुन्छ हौ नयाँ गाउँतिर? बस्ने मात्रै त होइन होला, नवलपुरबाट पोखरा आएर मान्छे यत्तिकै त बस्दैन। ए म्युजिक क्लास गर्नुहुन्छ हो? गीत त सुन्नु पर्यो, ल सुरु गर्नुहोस्। गीत सुन्नु पर्यो, सुरु गरिहाल्नुहोस्। शुभ कार्यमा ढिला गर्ने नै होइन कि। ल।

0: कस लय सुनी यू सर थी संसार कस लय सुनी राम हेल्छु टोलाउँछु जुन हेल्छु बोलाउँछु मेरी सानो
1: कस्तो मिठो छ है गजब धन्यवाद धेरै धेरै कहाँ सिक्नुहुन्छ म्युजिक
0: हजुर
1: कहाँ सिक्नुहुन्छ त्रिवेणीमा हो
0: होइन मैले यता लेफ्ट साइडतिरको
1: ए लेफ्ट साइडतिरको हुनुहुन्छ हो ल एकदम खुसी लाग्यो सम्झिनु भयो नवलपुरदेखि पोखरा आएर पनि होइन अब यहाँको लागि प्रश्न को उत्तर के होला
0: अब नौ ताला घरको न झ्याल न ढोका भनेपछि अब पुरानोदेखि चलेको दवाखाने कथाको प्रश्न त्यही हो भन्नु पर्ला अब त्यही बाँसै होला
1: बाँसै होला जस्तो लाग्छ हुन्छ ल धनबहादुर फेरि पनि सम्झिँदै गर्नुहोला यहाँलाई अहिलेको लागि छुटौँ है त हस् नमस्ते उहाँ हुनुहुन्थ्यो धन कुमार श्रेष्ठ हामीलाई नयाँ गाउँदेखि फोन गर्नुभएको थियो उहाँ नवलपुरतिरको मान्छे पोखरा अब कामको सिलसिलामा होइन केही सिक्ने कुरामा उहाँ आउनु भएको रहेछ र हामीसँग कुराकानीको क्रममा जोडिनु भयो खुसी लाग्यो मिठो गीत पनि सुनाउनु भयो मेरो आग्रहलाई सहर्ष स्वीकार गरेर उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र अब क्रममा भने म तपाईँको कल एकैछिन लिन सक्ने अवस्थामा छैन किनकि हामीलाई फेरि हाम्रो अक्सिजन भनेको नै यही नै हो एकैछिन हाम्रो अक्सिजन लिऊ त्यस पछाडि म उपस्थित हुन्छु है त सुन्दै गर्नुहोला
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98-434-032-29 98-028-59-321-061-581-871

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे। गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स, चिसो हटे।

0: Stone Point Sangha, Sadaiva Audit.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: ओके कार्यक्रम पोखरा कलिनमा यहाँहरूलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ पोखरा कलिन र पोखरा कलिनको आजको यो बसाई भनेको बुधबारको बसाई अन्तर्गत छौ। हामीसँग कुराकानी गर्नको लागि चाहनुहुन्छ भने स्टुडियो टेलिफोन नम्बर खुला छ। एउटा दिमाग ख्याउने प्रश्न मैले सोधिरहेको छु, होइन त्यो दिमाग ख्याउने प्रश्नको उत्तर चाहिँ के होला त्यो यहाँले भन्न सक्नुहुन्छ र त्यति मात्र होइन कुनै गीत पनि सुन्न चाहनुहुन्छ भने पनि रोज्नुहोला। गीत पनि बज्छन्, यहाँहरूको सहभागिता लिन्छु र यसको गफगाफ त भइ नै हाल्छ, होइन? अहिलेसम्म केही साथीहरूको सहभागिता भइसकेको छ, अब बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु। 061-543-0040 मार्फत यहाँहरूसँग कुराकानी गर्ने क्रममा अबको क्रममा अर्को एकजना साथीलाई लिन्छु म, यहाँ पक्कै पनि आउनुहुनेछ। र प्रश्न यस प्रकार रहेको छ, एउटा यस्तो कोठा जसमा न कुनै ढोका छ न कुनै झ्याल नै छ, त्यो के हो? के होला तपाईँलाई थाहा छ? फेरि है केही साथीहरूले भनिसक्नु भएको छ उत्तर, यहाँलाई थाहा नै छ बाँस भनेर। अब त्यही नै हो अथवा अरू नै केही हो त्यो पक्कै पनि एकैछिन पछाडि थाहा हुनेछ। 061-543-0040 मार्फत तपाईँ आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ कुराकानी गर्नको लागि, है त? र अब के गरौँ, गीत सुनौ कि के गरौँ भनेको एकजना साथी आउनुभयो टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि, उहाँलाई स्वागत गरौँ है त। कहाँदेखिको हुनुहुन्छ? नमस्ते।
1: हेलो, नमस्कार हजुर सर।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै?
1: मुकेश गुरुङ वाली।
0: ए मुकेश, के छ हालखबर?
1: ठिकठाकै छ सर।
0: अनि वालिङतिर के के हुँदैछ?
1: कोदो रोपाई चल्दैछ सर हाम्रो गाउँतिर।
0: ए तपाईँकोतिर कोदो रोपाई हुँदैछ, पानी कतिको परिरहेछ?
1: पानी परेर सर अलिअलि
0: जस परिरहेछ।
1: हजुर,
0: खेत रोपाई के हुन्छ कि हुँदैन त?
1: खेत हाम्रो मात्रै हुँदैन सर।
0: ए खेतै हुँदैन है त्यतापट्टि? ए अनि के छ आज दिनभरिको कार्यक्रम?
1: दिनभरिको कार्यक्रम त्यही हो, कोदो रोपाई।
0: कोदो रोपाई मात्रै?
1: कोदो रोपाई, घाँस काट्ने, कोदो रोप्ने, यस्तै त्यस्तै छ।
0: घाँस काट्ने अनि त्यो कोदो चाहिँ खास तपाईँहरूले त्यो मकै सबै पन्छाएर रोप्नुहुन्छ कि त्यो मकै भित्र नै हो?
1: मकै
0: भित्रै हो सर। ए मकै भित्र हो। फेरि कोही ठाउँमा कस्तो रहेछ भन्दा त्यो मकैहरू सबै पन्छाइसके पछाडि अनि त्यस पछाडि टक्क गोरु लगाएर जोत्ने अनि सरक्क चाहिँ खेताला लगाएर रोप्ने चलन रहेछ कि?
1: बेसीतिर त त्यस्तै गर्छ
0: मकै भित्र। ए तपाईँकोतिर चाहिँ मकै भित्रै हो, ल ठिक छ। जस मकै कस्तो खानी भइसक्यो अब?
1: मकै
0: बाँदरले त है, अब के गर्ने? महावीर पुनले भने जस्तै अरू सबै मान्छेले बनाउन सके अरे, बाँदर भगाउनै सकेनन् अरे कि, बाँदर नियन्त्रण गर्ने कसरी भन्ने थाहै भएन अरे कि। त्यस्तै जस्तो छ, ल ठिक छ मुकेश। अनि सुन्दै हुनुहुन्छ भने उत्तर के होला?
1: मादल भन्छ सर मैले त।
0: मादल?
1: हजुर।
0: ल ठिक छ, अन्त्यसम्म सुन्नु होला है त मुकेश। सहभागिता रहनेछ। मुकेश गुरुङ हुनुहुन्थ्यो, वालिङदेखि फोन गर्नुभएको थियो, उहाँको अलिक फरक उत्तर आयो, मादल मादल भन्नुभएको छ। मादल मादल बनाउन आउँछ होला तपाईँलाई, होइन? घिन्दिङ पानी त भन्ने होइन, मादल बनाउने आइडिया कि, मुखले बजाउनु त आउँदैन, कोही साथीहरूले त मुखले पनि बजाउनुहुन्छ कि फेरि, होइन? ल ओके, 11:46 गइरहँदा कार्यक्रम पोखराको लिन सुनिरहँदा तपाईँ आइरहँदा म कुराकानीको लागि रेडी भइरहँदा अरू के रहँदा समय कुराकानी गरिरहँदा 11:47 गइरहँदा तपाईँ आइरहँदाखेरि 061-543-0040 मार्फत कुराकानीको लागि जुट्न सक्नुहुनेछ। यहाँहरूसँग कुराकानी गर्ने क्रममै छु म। अब गीत संगीत पनि सुन्नुपर्छ, होइन? कुराकानी पनि गर्नुपर्छ भन्ने मान्यता हो। के छ भने सब्जेक्ट हेर्छु म, यदि यस्तो खबर भयो खण्डमा यहाँलाई मैले जोड्ने नै छु। काठमाडौँमा रेबिजको दोस्रो तरङ्ग भन्ने एउटा खबर आएको छ। टेक्कु अस्पतालमा रेबिजबाट 48 वर्षीय व्यक्तिको मृत्यु भएपछि अहिले तरंग पैदा भएको छ। रेबिज भनेको कुकुरले टोके पछाडि लाग्ने रोग हो, त्यही भएर कुकुरसँग जोगिनु होला है त, अथवा कुकुरलाई सुई लगाएको छ भने त केही हुँदैन रेबिज विरूद्धको, नभएदेखि त्यो कुकुरले टोक्यो भने त्यो टोकाईबाट नै रेबिज लाग्ने हो, त्यो पनि यहाँले ख्याल गर्नु होला। मनसून जन्य विपद व्यवस्थापनको लागि नेपाली सेनाको 3 चरणको तयारी छ यो पालि चाहिँ। तत्काल त्यस्तो कहीँ घटना घट्यो, बाढ़ी पहिरो होइन वितण्डा मच्चियो भने नेपाली सेनाले 3 चरणको तयारी थालिसकेको छ, यो पनि ख्याल गर्नुहोला। मनसून जन्य विपत्ति कार्यको लागि जुट्यो सरकार भनेर हाई अलर्ट राखिएको छ, अब यो कुरा पनि यहाँलाई थाहा नै छ। अब अरू के छ त, खै यो बेठी बेठी भनेको थाहा छ होला नि तपाईँलाई होइन, खेतरोप्त बजाइने बाजालाई बेठी भनिन्छ कि. हो त्यो चाहिँ खास तेह्र थुममा बेठीको गुन्जियो बेठी भनेर एउटा खबर छ कि, यो पनि भयो. विश्वकपको रौनक त चलिरहेकै छ होइन, यहाँले पनि हेर्नुभयो होला फुटबल, विश्वकप फुटबल पक्कै पनि. ल अब यिनै हुन् होइन खबरहरू, अरू खासै त्यस्तो सुनाउने पर्ने त केही पनि छैन. चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द भएछ बर्खा लागेसकै. अरू के छ, भरतपुर अस्पतालमा अनलाइनबाटै टिकट र रिपोर्ट लिन सकिने भनेर गजबको काम भएछ. ल खुशी लाग्यो, भरतपुर अस्पतालले यो राम्रो काम गरेछ. अब अनलाइनबाटै टिकट काट्ने परेपछि त आनन्दै भन्छ होइन. के छ, अब नेपाली विद्यार्थीको नियति, ऋण खोजेर पढ्न लन्डन, मृत्युपछि सब उठाउनै सकसरी है. यो पनि दुःखद खबर भन्नुपर्छ, बाहिर जति पनि जानुहुन्छ त्यति सबैजना सकुशल फर्किनुहुन्न, दुःखद खबर हो. जापानमा पछिल्लो समय आत्महत्या घटना बढेका छन् यो खबर पनि छ. र अर्को कुरा, अस्ट्रेलियामा केही दिन अगाडि पोखराकै व्यक्तिको मृत्यु भयो, एकजना स्टुडेन्ट जो अस्ट्रेलियामा जानुभएको थियो उहाँको मृत्यु भएको छ. र अस्ट्रेलिया, जापान लगायतका यी अमेरिका यी ठाउँहरूमा नेपाली विद्यार्थीहरू मृत्युका खबरहरू पटक पटक सुन्न परिरहेको छ. र पछिल्लो समय जापानमा आत्महत्या गर्ने विद्यार्थीको संख्या धेरै बढ़ी छ, त्यहाँ मृत्यु हुनेको संख्या पनि धेरै भएको छ नेपाली विद्यार्थीहरूको, यो खबर पनि छ. यो दुःखद खबर भन्नुपर्छ, यस्ता खालका खबरहरू सुन्न नपरोस्, हेर्न नपरोस्, थाहा पाउन नपरोस् भन्ने हो. तर पनि यो समय परिस्थिति अनुसार होइन, कहिले के कहिले के यस्तो सुन्नुपर्छ. अब वैदेशिक अध्ययनको क्रममा धेरै नेपालीहरू बाहिर छन् कि होइन, उनीहरूले भोग्नु परेका अवस्थाहरू होइन धेरै छन्. अब यी कुराहरूलाई पनि सरकारले अलिक मनन गर्नु पर्यो. अझ खाडी मुलुकहरूमा होइन मानिसहरूको मृत्यु, कामदारहरूको मृत्यु भएका कुराहरू त अझ कतिपय त बाहिर आएकै छैनन् कि, बाहिर आउने बित्तिकै त्यहाँ स्थिति भयावह हुने अवस्था छ. त्यही भएर पनि अवस्था अलिक जटिल जटिल छ. मैले यो कान्तिपुर, यो कान्तिपुर दैनिकमा छापिएको एउटा थोरै खबरलाई म जोड्छु, किनकि यसले पनि तपाईँ अभिभावक जो सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि एउटा सचेत हुने अवसर मिल्नेछ होइन. यो होम कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर हो. कान्तिपुर भनेको एउटा राष्ट्रिय स्तरको दैनिक पत्रिका हो, तपाईँले पनि नाम सुन्नुभएको छ होला, कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुर, कान्तिपुर पत्रिका भयो, कान्तिपुर अनलाइन, त्यही छापिएको एउटा खबरलाई मैले छोडे जोड्छु. जापानमा 10 महिनामा 67 नेपालीको मृत्यु भएको छ है त, होम कार्कीले लेख्नु भएको छ. जापानमा 10 महिना यता 67 नेपालीको मृत्यु भएछ, जसमध्ये 25 जनाले आत्महत्या गरेका हुन्. अधिकांश विद्यार्थी भिसामा गएकाहरू छन् पक्कै पनि, यहाँले थाहा पाइसक्नु भएको छ होइन. विद्यार्थी भिसामा गएकाहरू जापानमा मृत्यु भएको खबर, परराष्ट्र मन्त्रालयका अनुसार साउनदेखि जेठसम्ममा 67 जना नेपालीको ज्यान गएको छ. बिरामी भएर मृत्यु हुनेको संख्या कम छ भने कतिपय मृत्युको कागजातमा कारणै खुलाइएको छैन. जापानका लागि कार्यवाहक राजदूत हरिकान्त पौडेलका अनुसार पछिल्लो समय मृत्युका घटना बढ़ेपछि सब व्यवस्थापनमा निकै जटिलता थपिएको छ. कतिपय परिवारका सदस्यले नै अन्तिम संस्कार गर्ने गरेका छन् भने कतिपय केसमा अन्तिम संस्कार भइसकेपछि आफन्तले दूतावासलाई जानकारी दिने गरेको समेत भनेर भनिएको छ. जापानबाट नेपाल सब ल्याउनको लागि झण्डै 12 लाख रूपियाँ लाग्ने गर्छ. शैक्षिक संस्थाहरूले विद्यार्थी भिजामा पुगेका विद्यार्थीको शवलाई नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन्. यस्ता शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा समेत आउने गरेका छैनन्. पछिल्लो समय जापानमा विद्यार्थी भिजामा पढ्न जाने क्रम बढ़न थालेको छ. यसरी गएका विद्यार्थीहरूमा भिजामा जानेलाई वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति दिनुपर्ने व्यवस्था छैन. श्रम स्वीकृति नलिएको श्रमिकको मृत्यु भएकाले शव ल्याउन र व्यवस्थापन गर्न वैदेशिक रोजगार बोर्डले खर्च दिने गरेको छैन. र मृत्यु वा आत्महत्या भएका नेपाली, विशेष गरी निर्माण क्षेत्र, नेपालीबाट सञ्चालित होटल तथा रेस्टुरेन्ट सप्लाई कम्पनीमा कार्यरत गर्छन्। जापानमा नेपालीबाट सञ्चालित रेस्टुरेन्टको संख्या करिब 6,000 छ। रेस्टुरेन्ट सञ्चालकले श्रमिकको स्वास्थ्य बीमा र सामाजिक सुरक्षा रकम भुक्तानी तिर्ने गरेको छैन भनेर यो खबर रहेको छ। यो खबरले एकदमै दुःखद खबर भन्नुपर्छ। जापान पुगेका होइन विद्यार्थीको यसरी मृत्यु हुनु भनेको एकदमै दुःखद हो। पछिल्लो समय जापान पुगेका दस महिनामा 67 नेपालीको मृत्यु भएको छ। यो खबरले एकदमै धेरैजना पक्कै पनि त्रासमा हुनुहुन्छ होला, होइन? तपाईँले पनि अब सकभर यहीँ केही गरौं भन्ने कुरा हो। ल ठिक छ, अब 11:53 पनि गएछ, होइन? अब कुराकानीको लागि आजको लागि समय यति नै रह्यो। अन्तिम अन्तिममा छौ, अब आज फोन गर्नुभयो गणेश कुरुङ माटेपानीबाट, काबिर मिया मियापाटनबाट, धन कुमार श्रेष्ठ हुनुहुन्थ्यो हामीलाई नयाँ गाउँबाट, उहाँ नवलपुरको मान्छे, नयाँ गाउँबाट अहिले फोन गर्नुभएको थियो। मुकेश गुरुङ हुनुहुन्थ्यो वालिङ स्याङ्जाको वालिङबाट हामीलाई फोन गर्नुभएको थियो। केही साथीहरूले बाँस भन्नुभयो, केही साथीहरूले मादल पनि भन्नुभयो, जसको सही जवाफ यी दुइटै होइनन्, है? यी दुइटै होइनन्, अलिक फरक छ कि? तपाईँलाई जिज्ञासा लाग्यो होला, होइन? के होला त अब भन्ने लाग्न सक्छ। एउटा यस्तो कोठा जसमा न त कुनै ढोका छ न त कुनै झ्याल छ, त्यो के हो भन्ने प्रश्न थियो, जसको सही जवाफ हो मसरूम। मसरूम भनेको के हो? च्याउ, होइन? मस अनि रूम, के रूम पछाडि आयो नि त, रूम शब्द आउँछ, तर रूममा चाहिँ झ्याल ढोका केही पनि हुँदैन, मसरूममा केही हुन्छ र हुँदैन, होइन? यम युएसएच आरओओएम रूम, है? अंग्रेजीमा यसलाई मसरूम भनिन्छ, नेपालीमा च्याउ भनियो, अंग्रेजीमा मसरूम, रूम भन्ने जोडियो, त्यही भएर यसको सही जवाफ हो मसरूम, है त? यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। अन्तिम अन्तिममा छ, अघि हाम्रो गणेशले रोज्नुभएको गीतलाई चाहिँ मैले ठ्याक्कै भेटाउन सकिनँ, र अहिलेको लागि भने थानेश्वर गौतम दाईको झुनकिरीको पछि लाग्दा भन्ने यो गीत यहाँहरूको लागि छोड्दै कार्यक्रम पोखरा कलिनको यो श्रृंखलाबाट यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। रेडियो सुन्नुभयो, फोन गर्नुभयो, अनलाइन मार्फत सुन्नुभयो, कमेन्ट गर्नुभयो, सबै सबैलाई थ्याङ्क यू सो मच। बर्खाको बेला छ, आफ्नो केयर चाहिँ गर्नुहोला, सबैजना एकदम शुभ तरिकाले सबैजनालाई लाभ होस् भन्दै सबै छुटिन्छु। यहाँहरूको दिन शुभ होस्, जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने

0: गर्ने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र पुलारी तोला
1: ए नई छाबा मार दुकान पो मोना नई प्रेसलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो हो नी जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
1: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98560-35815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान निभिन्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
4: डिजिटल ठगीबाट बचौं।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028959321 0165188071
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार. 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा. हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा. छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई. कालिका बहुमुखी क्याम्पस काली पोखरीको BBS, BA र BEd-मा नयाँ भर्ना सम्बन्धी सूचना. UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि BBS, BA र BEd-मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ. नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ. भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ. सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था. थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ. फोन 061-433-385, 98-560-83-85.
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार. 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा. हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा. छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई.
4: मम्मी, गर्मी भयो के? चिसो पिउन,
5: पिउनलाई चिसो उठाउ हटे.
6: हले, गर्मीमा नयाँ ट्विस्ट,
5: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
6: चिसो हले.
7: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स.
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन. सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट.
7: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
8: शिखर इन्सुरेन्सको सहकार्यमा.
7: अस्पताल खर्च सहाराले गर्छ.
8: ई सेवा सबै सधैँ सँगै.
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार. 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा. हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा. छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई.
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे
2: हरे, गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
2: चिसो हरे।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाड़ को नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हाथ खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुड़ा दुख्ने, पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हार्टिक,
2: गर्मीमा नयाँ ट्विस्ट,
1: रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स,
2: चिसो हार्टिक।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फ्रिस्टल आइबिएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टल आइबिएफ केन्द्र, फ्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: बिग यात्रा भरोसाको यो यात्रा बिग मार्ट

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98-560-027-29।
6: नाइट 3.4

0: मम्मी गर्मी भाई के सो पियू ना
1: पियू ना लाई चिसो उठाओ हॉटे
2: हॉटे गर्मी मनाया तो
1: रिफ्रेशमेंट बा न्यूट्रिशन मीट
2: चिसो हॉटे
3: घर होस या ऑफिस होटल होस या रेस्टोरेंट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ कालिका बहुमुखी क्याम्पस काली पोखरीको BBS BA र BED मा नयाँ भर्ना सम्बन्धी सूचना UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि BBS BA र BED मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ फोन 061-433-385 98-560-8385

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो 3FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। 3FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 9856-99-2।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला दिउँसोको 2 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: टीएनटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: एक्काइसौं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0165383969 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 0161 590 162 590 163
7: फिस्टुल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
8: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टुल आयुर्वेद केन्द्र फिस्टुल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061 450 424 98084 46 525

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
2: हाम्रो वन हाम्रो धन डडेलोबाट जोगाउन गरौ जतन वनमा डडेलो लगाउनु कानूनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: औठी हमेला झोका टस सिक्री हार तान चनाइ तो हो नि जगह मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे दिजान गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जगह मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिम न
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569927 के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोत्यो एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाउ थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29
5: यत्र वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
6: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
7: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सडक भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
9: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
8: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
9: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमौ गाउँ शहर फरर।
8: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
10: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
10: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
11: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
12: मम्मी गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ हर्ले
13: हर्ले गर्मीमा नयाँ ट्रिक,
12: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
13: चिसो हर्ले।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिङ्गलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263 र 553-834।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
0: सुत्केरी नवजात शिशु को हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
2: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकै को एनएमबी बैंक को शाखा मा गई आजै एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: हेलो
7: हजुर, नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
7: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0027-29।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने
9: हर्ने गर्मीमा नयाँ ट्रिक
8: रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिक्स
9: चिसो हर्ने।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
12: होम केयर सेवा, होम केयर सेवा।
13: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
12: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
12: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
12: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
12: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857979277।

0: केन्द्र बैंक बाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D

0: सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हर्ले
4: हर्ले गर्मीमा नयाँ ट्रिक
3: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
4: चिसो हर्ले।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: डिजिटल ठगीबाट बचौ।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल,

0: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: गर मी भाई के ची सो प्यू ना
1: प्यू ना लाई ची सो उठाओ हॉले
2: हॉले गर्मी मनाया स्विच
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: ची सो हॉले
3: गरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ
4: ई सेवा सबै सधैँ सँगै
0: खुट्टु खुट्टु पियो या सिपमा रमायो
2: अब गर्मी लागि चिसो हरे चिसो हरे
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो
2: मौसम चिसो हरे

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भर पर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: होम केयर सेवा, होम केयर सेवा.
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर.
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927. घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426 5375256.
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला. टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274235376।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321-061

0: रेडियो अन्नपूर्णा 93.4
1: सय दुई सय हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
2: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4117777 मोबाइल 9856-99

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्ना व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: रेडियो अन्नपूर्ण 93.4

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बिमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देशभर मनसुनी प्रणाली सक्रिय, सरकारी संयन्त्रहरू उच्च सतर्कतामा। साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुने। गण्डकी प्रदेशका 66% घरदूरीमा निजी धारा जडान, तीनै तहका सरकारको लगानी। राष्ट्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए, 11 जना पदाधिकारी मनोनित हुने। सार्वजनिक यातायातको भाड़ा घटाउने तयारी, प्राविधिक गृह कार्य शुरू। लगातार 7 कारोबार दिन घटेको शेयर बजार 44 अंकले बढ़्यो, 3.86 अर्ब करोड़को कारोबार। इराक र खाड़ी सहयोग परिषद बीच द्विपक्षीय सम्बन्ध सुदृढ़ बनाउने विषयमा छलफल। आर्टिफिशियल इन्टेलिजेन्स चिप उत्पादनको लागि दक्षिण कोरियाली कम्पनीहरूद्वारा खरबौं डलरको लगानी घोषणा। र विश्वकप 2026 अन्तर्गत इंग्ल्याण्ड र कंगो पहिलोपटक आमने सामने हुँदै फिफा प्रतिबन्धको असर देखिँदै निलम्बन कायम रहे नेपालले 3 प्रतियोगिता गुमाउने। अब समाचार विस्तारमा। देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकारी बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारको लागि एफएफ कम्युनिटी अलर्ट सिस्टम एफ र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितवन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनाथ गरेको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रतिकारीलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिकलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी वा स्थानीय विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति एवं सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाको कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनुपर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीको कारण 6 जनाको ज्यान गएको छ। त्यस्तै हावाहुरीको कारण 13, पहिरोमा परि 5 र अत्याधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन भनेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टीकरण दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गर्नुभएको थियो। त्यसको जवाफ दिने क्रममा मन्त्री पौडेल

कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानको लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। तीनै तहको सरकारको लगानीमा गण्डकी प्रदेशका 66% घरदुरीमा निजी धारा जडान गरिएको छ। एक घर एक धारा अभियान अन्तर्गत 4.5 लाख घरदुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस अभियानका लागि वर्षेनी बजेटमा प्राथमिकता दिँदै आएको छ। मन्त्रालयको खानेपानी तथा सरसफाई महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नवीन आर्यले आगामी आर्थिक वर्षको लागि 1,07,00,00,000 बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। विक्रमसम्म 2078 जनगणनामा 50% घरदुरीमा निजी धारा जडान भएको पाइएकोमा त्यसै त 16% घरदुरीमा निजी धारा पुगेको हो। यस अभियानको लागि संघ सरकारले सशर्त र विशेष अनुदानबाट बजेट उपलब्ध गराउँदै आएको छ। स्थानीय तहले आफ्नै स्रोतबाट पनि एक घर एक धारा अभियान सञ्चालन गर्दै आएका छन्। भौगोलिक कठिनाई, जनशक्ति अभाव, बजेटको सीमा आदि कारणले पछिल्लो समय अभियानको प्रगति सुस्त देखिएको सिनियर डिभिजनल इन्जिनियर अर्यालले बताउनु भएको छ। उहाँका अनुसार प्रदेशका 97% घरदुरीमा आधारभूत खानेपानी सेवा पुगेको छ। प्रदेशका 3% घरदुरी अझै पनि आधारभूत खानेपानीको पहुँचबाट टाढा छन्। 91% जनसंख्यामा पहिल्यै आधारभूत स्तरको खानेपानी सेवा पुगेकोमा प्रदेश सरकार आएपछि पहुँच बढ़ेर 97% पुगेको हो। आधा घण्टाको दूरीसम्म खानेपानी सेवा पुगेको अवस्थामा आधारभूत स्तरको खानेपानी सेवा पुगेको मान्ने गरिएको छ। खानेपानी लिन आधा घण्टाभन्दा बढ़ी समय लागेमा मात्र आधारभूत स्तरको खानेपानीको सेवा नपुगेको मान्ने गरिन्छ। खानेपानीको पूर्वाधार र गुणस्तर सुधार गरी मध्यम तथा उच्च स्तरको खानेपानी सेवा पुर्याउने कार्यक्रमलाई पनि मन्त्रालयले निरन्तरता दिँदै आएको छ। प्रदेश स्थापनापछि विक्रमसम्म 2074 गठित प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद बैठकले 2 वर्षभित्रमा प्रदेशका सबै घरदुरीमा खानेपानी पुर्याउने निर्णय गरे पनि उक्त लक्ष्य अझै पुर्याउन सकेको छैन। सन् 2030 नेपालका सबै घरदुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य संघ सरकारको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चम्मतीमा सभापति रवि लामिछानेले शपथ गराउनु भएको हो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभयो। राष्ट्रसभाको पहिलो महाधिवेशन असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा सोनी मगले र सुविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाङ्गी निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेतासहित 11 जना पदाधिकारी मनोनित हुनेछन्। 51 जना केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। शपथ ग्रहणपछि राज्यसभाको पहिलो केन्द्रीय समितिको बैठक पनि बुधबार नै बसेको छ। पहिलो बैठकले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै सदस्यलाई दिने निर्णय गरेको छ भने अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। राज्यसभाको लेखा आयोग प्रमुख अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुख भुवन केसी हुनुहुन्छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा दर समायोजनको विषय चर्चामा छ। नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ र डिजलमा 30 रूपियाँ मूल्य घटाएपछि यात्रुवाहक सार्वजनिक सवारीको भाडा दर घट्ने निश्चित जस्तै भएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ दर रेट निर्धारणको लागि आवश्यक प्राविधिक गृह कार्य शुरू गरिसकेको छ। विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडा प्रणाली अनुसार 13% भाडा बढ़ाउनु पर्ने सिफारिश भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले 5% मात्रै वृद्धि गरेको थियो। त्यसबेला व्यवसायीहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए। तर अहिले इन्धनको मूल्यमा भएको ठूलो गिरावटले सञ्चालन खर्च उल्लेखनीय रूपमा घट्ने भएपछि यातायात व्यवसायीहरू स्वयं भाडा समायोजनको लागि तयार देखिएका छन्। विभागले इन्धन, लुब्रिकेन्ट्स र मर्मत सम्भार लगायतका सूचकहरूलाई आधार मानेर नयाँ भाडा दर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यात्रुवाहक सवारीको भने भाडा घट्ने भएको छ। कति भाडा घटाउने भनेर विभागमा छलफल भइरहेको छ। ढुवानी सेवा मालवाहक सवारीको भाडा दरमा भने तत्काल त्यति धेरै नघट्ने भएको छ।
प्रविधिको प्रयोग गरी उनी लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो। सांसद रेणुचन्दले पेश गर्नुभएको प्रस्तावले 17 जना सांसदले समर्थन गर्नुभएको छ। सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ। अहिले पीड़क र पीड़ित आमने सामने नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकी कुनाबाट हिंसा हुन सक्ने अवस्था छ। साइबर स्टकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डिपफेक र अनलाइन ग्रुमिङ जस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेशनसम्म पुर्याएको उहाँले बताउनुभयो। चन्दका अनुसार आर्थिक वर्ष 75-76मा 376 वटा साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 नागिसकेको छ, जसमा धेरैजसो पीड़ित 18-35 वर्ष उमेर समूहका छन्। सामाजिक सञ्जाल कम्पनीसँग सूचना आदान प्रदानको सम्झौता नहुँदा र साइबर ब्यूरो काठमाडौँमै सीमित हुँदा दूरदराजका पीड़ित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि सांसद चन्दले गर्नुभएको छ। प्रस्ताव मार्फत उहाँले प्रचलित कानून संशोधन गर्न, लैंगिक हिंसा स्पष्ट परिभाषित गर्दै विशेष कानून बनाउन, पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहसम्मै पीड़ित मैत्री संयन्त्र सुदृढ़ गर्न सरकारसँग माग गर्नुभयो। छलफलमा भाग लिने सबै सांसदहरू प्रविधिजन्य हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना बनाई पीड़ितलाई शीघ्र न्याय दिलाउने संयन्त्र स्थापना गर्नुपर्नेमा एकमत समेत भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननको लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको बताउनुभयो भने नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता समेत उहाँले गर्नुभएको छ। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको खनालको भनाइ छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अगाडि बढ़ाउने उहाँले बताउनु भएको छ। झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको बढ़दो आतंकका कारण स्थानीयवासी त्रसित बनेका छन्। हुलका हुल जंगली हात्ती बस्तीमा प्रवेश गरी बाली नष्ट पारिदिने र मान्छेलाई पनि आक्रमण गर्ने डरले स्थानीयवासीमा चिन्ता बढ़ाएको हो। हात्तीको आक्रमणबाट यस वर्ष 2 जनाको ज्यान गइसकेको छ। हात्तीको आक्रमणबाट जोगाउन यसअगाडि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा 17 किलोमिटर भन्दा धेरै क्षेत्रमा सोलर फेन्सी तार जडान गरिएको थियो। अहिले सोलर प्यानल जीर्ण अवस्थामा पुगेको छ। बाली नाली नष्ट गर्ने, घर तोड़फोड़ गर्ने र मानिसको ज्यानै समेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने स्थानीयवासी रमेश दाहालले बताउनुभयो। बाहुनडाँगी क्षेत्रका किसानले बितेको 40 वर्षदेखि जंगली हात्तीको आतंक बेहोर्दै आएका छन्। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 2,157 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 21,40,546 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 82, नियम विपरीत राइड सेयरिङ गर्ने 101, संकेतवती उल्लंघन गर्ने 105 र तीव्र गतिमा गाड़ी चलाउने 117 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालन नगर्ने 77, निषेधित क्षेत्रमा हर्न बजाउने 61, कालो सिसायुक्त गाड़ी चलाउने 22, एकतर्फी सड़कमा गाड़ी चलाउने 54 र अन्य नियम पालना नगर्ने 1,538 जना कार्यवाहीमा परेको बताइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अस्टरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने लगायत विकास साझेदारीका विविध आयामबारे छलफल भएको हो। संचार क्षेत्रको सुदृढ़ीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयन लगायतका विषयहरूमा पनि छलफल भएको छ। सो भेटका क्रममा राजदूत अन्सटले
नेपाल र अस्ट्रेलिया बीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा थप सहकारी गर्न सकिने क्षेत्रहरूबारे चासो व्यक्त गर्नुभयो। लोकतन्त्रको आधारभूत मूल्यका रूपमा अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको संरक्षण अपरिहार्य रहे पनि पछिल्लो समय बढ़दो गलत सूचना मिस इन्फर्मेशन र दुष्प्रचार डिसइन्फर्मेशन चुनौतीका रूपमा देखिएकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो। अस्ट्रेलियाले नेपालमा संघीय शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न निरन्तर सहयोग गर्दै आएको र यसलाई थप संस्थागत बनाउन आवश्यक प्राविधिक तथा संस्थागत सहयोग आगामी दिनमा पनि निरन्तर रहने उहाँले विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा संचार मन्त्री डाक्टर तिमल सिन्हाले नेपाललाई अस्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहायताको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रमको निरन्तरता र आगामी दिनमा थप नेपाली विद्यार्थीले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्ने गरी छात्रवृत्तिको दायरा उल्लेख्य रूपमा बढ़ाउन आग्रह गर्नुभयो। त्यस्तै नेपाल सरकारले हुलाक सेवाको आधुनिकीकरण र सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले यस क्षेत्रमा अस्ट्रेलियाको अनुभव र सफल अभ्यासबाट नेपालले सिक्न चाहेको बताउनुभयो। अस्ट्रेलियाले आफ्नो हुलाक प्रणालीलाई कसरी आधुनिक प्रभावकारी र प्रविधि मैत्री बनाएको छ भन्ने अनुभव आदान प्रदान गर्न तथा नेपालमा पनि त्यस्ता असल अभ्यास लागू गर्न प्राविधिक सहयोगको लागि उहाँले अनुरोध गर्नुभयो। त्यसै गरी सरकारले डिजिटल नेपाल निर्माणको लक्ष्य अनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने दिशामा काम गरिरहेको बताउँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले डिजिटल रूपान्तरणका क्षेत्रमा पनि अस्ट्रेलियाको सहयोग अपेक्षित रहेको बताउनुभयो। त्यसै गरी उहाँले नेपाल मानवाधिकार प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। साथै स्वतन्त्र प्रेस लोकतन्त्रको आधार स्तम्भ भए पनि पत्रकारिता जिम्मेवार उत्तरदायी तथ्यपरक तथा व्यावसायिक हुनुपर्नेतर्फ सरकारले काम गर्न चाहिरहेको संचार मन्त्री डाक्टर तिमल सिन्हाको भनाइरहेको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Bejar ko bani lagisakeko cha. Bejar appliances, Bejar ko bani lagcha.
1: Thandu ba, tirahari ba. दुर्गा को पीटाओ को दुखना थीम में दूर करने ठंडू बाम
2: एक बाम तीन काम ठंडू बाम
3: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार में उपलब्ध छ
4: सुवर्ण अवसर
5: तपाईं हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाई कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
3: फोन 061-592-162-593
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
11: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग प्रजातन्त्रका सेनानी ज्येष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रताका धरोहर केशवराज पराजुलीको निधन भएको छ। बुबा तुलसी प्रसाद पराजुली र आमा पवित्रा पराजुलीका सुपुत्र तथा हिमदूत पत्रिकाका प्रकाशकको असार 16 गते 91 वर्षको उमेरमा निधन भएको हो। विक्रम सम्वत 1992 साल मक्सिर 16 गते जन्मनु भएका उहाँको मंगलबार राति स्वर्गवास भएको हो। अग्रज पत्रकार एवं लोकतन्त्रका सेनानीको यस दुःखद निधनप्रति विभिन्न संचार सम्बद्ध संघ संस्था तथा राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गरेका छन्। उहाँको पार्थिव शरीरको बुधबार नदीपुर 3 स्थित तुलसीघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ। उहाँको पार्थिव शरीरमा छोरा लो रञ्जनले दागबत्ती दिनुभएको थियो। सो अवसरमा नेपाली कंग्रेस गण्डकीका सभापति सुग्रा शर्मा, नेता सुवेद बहादुर अधिकारी, शारदा पौडेल लगायतले नेपाली कांग्रेस पार्टीको झण्डा उडाएर श्रद्धांजलि अर्पण गर्नुभएको थियो। जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो। अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकारको 5 करोड़को लागतमा एस्टिमेटमा निर्माणाधीन पोखरा 33 स्थित तल्लो खैरेनी घोक्रेनी शिवबस्ती हुँदै गाईगौंडासम्मको बहुवर्षीय सड़क आयोजना र पोखरा 21 स्थित 25 करोड़को लागतमा निर्माणाधीन स्याङ 2 भन्ज्याङसम्मको 7 ताल जोड्ने लिंक रोड सड़क अनुगमन गरिएको हो। जिल्ला समन्वय समिति सदस्य सीतादेवी विक, अर्क गुरूङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकारी लच्छु शर्मा, सरकारवाला कार्यालय गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालयका आस्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर एवं स्थानीय जनप्रतिनिधि सहितको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा प्रमुख पौडेलले गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै दिगो विकास योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभयो। विकासमा हुने अनियमितताको सवालमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गर्दै सो सम्बन्धमा स्थानीय उपभोक्ता र सरकारवाला समेत सचेत हुन आग्रह गर्नुभयो। प्रमुख पौडेलले निर्धारित समय अवधि र गुणस्तरमा कमजोरी देखिएको भन्दै तत्काल सुधार गर्न निर्माण व्यवसायलाई आग्रह समेत गर्नुभएको थियो। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 44.59 अङ्कले बढ़ेर 2652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज 252 कम्पनीको शेयर बढ़ेकोमा 17 घटेको छ। त्यस्तै 6 कम्पनीको शेयर भने घटबड भएको छैन। आज स्नो रिभर्सको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर 5.21% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.25 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीका 95,47,000 कित्ता शेयर 3.86 अर्ब रूपियाँमा किनबेच भएको छ। इराकी विदेश मन्त्री फुअद हुसेन र खाड़ी सहयोग परिषद जीसीसीका महासचिव जसिम मोहम्मद अलुदैवी बीच बगदादमा भेटवार्ता भएको छ। मंगलबार भएको उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ। इराकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विदेश मन्त्री हुसेनले यस भ्रमणले इराक र खाड़ी मुलुकका जनताको साझा हितको लागि कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले जीसीसी सदस्य राष्ट्रहरूसँग बलियो र सन्तुलित सम्बन्ध कायम राख्दै विभिन्न क्षेत्रमा सहकारी विस्तार गर्न इराक सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। भेटका क्रममा जीसीसीका महासचिव अलुदैवीले इराकको स्थिरता र पुननिर्माणको लागि परिषदका सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको जानकारी दिनुभयो। उहाँले इराकको विकास र क्षेत्रीय सहयोग अभिवृद्धिको लागि जीसीसीका सदस्य राष्ट्रहरूले सहकारीलाई थप प्रभावकारी बनाउन चाहेको सन्देश समेत प्रवाह गर्नुभएको थियो। महासचिव अलुदैवीले इराकको स्थिरताको लागि परिषदले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याउनुभयो। दक्षिण कोरियाका प्रमुख मेमोरी चिप निर्माता कम्पनीहरू सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले आर्टिफिशियल इन्टेलिजेन्स एआईका लागि आवश्यक चिपको बढ़दो मागलाई सम्बोधन गर्न ठूलो परिमाणको लगानी योजना घोषणा गरेका छन्। राष्ट्रपति ली जे म्युङद्वारा आयोजित एक राष्ट्रिय ब्रिफिङमा एसके समूहका अध्यक्ष चे तायवोनले नयाँ सेमी कन्डक्टर उत्पादन लाइन निर्माणको लागि 1,100 ट्रिलियन वन करिब 713 अर्ब अमेरिकी डलर र एआई डाटा सेन्टरहरूको लागि 1,000 ट्रिलियन वन करिब 648 अर्ब अमेरिकी डलर लगानी गर्ने जानकारी दिनुभयो। अध्यक्ष चेका अनुसार उहाँको समूहले आगामी 10 वर्षसम्म औसत 1,000 ट्रिलियन वन करिब 65 अर्ब डलर भन्दा बढ़ी स्वदेशी लगानीलाई निरन्तरता दिनेछ। यसै गरी सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली जे यङले नयाँ सेमी कन्डक्टर उत्पादन लाइनका लागि दक्षिण पश्चिमी शहर ग्वाङजूलाई सम्भावित स्थलका रूपमा विचार गरिरहेको बताउनु भएको छ।
अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह यलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। पाँच दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलोपटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 को विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगोबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 2 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 6 बजे अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को ओएरे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोलीबीच 3 मैत्रीपूर्ण खेल भएकोमा अमेरिकाले 2 खेल जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। यो विश्वकपमा नकआउट चरणका खेलमा अप्रत्याशित नजिक आइरहेको छ। पारग्योले 4 पटकको विजेता जर्मनीलाई, मोरक्कोले नेदरल्याण्डसलाई हराएसँगै खेलको रोमाञ्चकता बढ़ेको छ। अखिल नेपाली फुटबल संघ एन्फामाथि फिफाले लगाएको निलम्बनको असर नेपाली फुटबलमा देखिन थालेको छ। एसियाली फुटबल महासंघ एएफसीले एन्फालाई पत्र पठाउँदै फिफा प्रतिबन्ध कायम रहे आगामी 2026-27 सिजनका विभिन्न एएफसी प्रतियोगिताबाट नेपाली टोली र क्लबलाई हटाइने जानकारी दिएको छ। एएफसीले एन्फाको महासचिव किरण राईलाई पठाएको पत्रमा फिफाको 24 जून 2026 परिपत्रलाई आधार बनाउँदै एन्फा हाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि योग्य नरहेको उल्लेख गरेको छ। फिफा काउन्सिलले 24 जून 2026 लागू हुने गरी एन्फालाई अर्को सूचना नआएसम्म निलम्बन गरेको थियो। निलम्बनपछि फिफा विधानको धारा 13 अनुसार एन्फाले आफ्नो सदस्य अधिकार गुमाएको र एन्फाका प्रतिनिधि टोली तथा क्लब अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने एएफसीले जनाएको छ। एएफसीले एन्फालाई जानकारी गराए अनुसार यदि तोकिएको समय सीमाभित्र निलम्बन फुकुवा भएन भने एएफसी महिला च्याम्पियनशीप लीग 2026-27 हटाइनेछ। उक्त प्रतियोगिताको प्रारम्भिक चरणको ड्र 2 जुलाईमा हुँदैछ। यो प्रतियोगिता खेल्न 29 जूनसम्म समस्या समाधान हुनुपर्नेछ। त्यस्तै एएफसी U17 महिला एसियन कप चीन 2027 छनौटको लागि 13 जुलाईसम्म र एएफसी U20 एसियन कप चीन 2027 छनौटको लागि 1 अगस्तसम्म निलम्बन फुकुवा नभए नेपाली टोलीले सहभागिता जनाउन पाउने छैन। एन्फाले यसअघि नै 2026-27 सिजनका विभिन्न एएफसी प्रतियोगिताको लागि आफ्नो टोली र क्लबको नाम दर्ता गराइसकेको थियो तर फिफाको प्रतिबन्धको कारण ती सहभागिता अहिले अन्यलमा परेको छ। फिफाले त्यस्तो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई निलम्बन गरेको हो। प्रतिबन्ध कायम रहेमा नेपाली राष्ट्रिय टोली, उमेर समूहका टोली र क्लबहरूले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर गुमाउनेछन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। देशभर मनसुनी प्रणाली सक्रिय, सरकारी संयन्त्रहरू उच्च सतर्कतामा। साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुने। गण्डकी प्रदेशका 66% घरदुरीमा निजी धारा जडान, तीनै तहका सरकारको लगानी। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए, 11 जना पदाधिकारी मनोनित हुने। सार्वजनिक यातायातको भाड़ा घटाउने तयारी, प्राविधिक गृह कार्य शुरू। लगातार 7 कारोबार दिन घटेको शेयर बजार 44 अङ्कले बढ़्यो, 3,86 करोड़को कारोबार। इराक र खाड़ी सहयोग परिषदबीच द्विपक्षीय सम्बन्ध सुदृढ़ बनाउने विषयमा छलफल। आर्टिफिशियल इन्टेलिजेन्स चिप उत्पादनको लागि दक्षिण कोरियाली कम्पनीहरूद्वारा खरबौं डलरको लगानी घोषणा। र विश्वकप 2026 अन्तर्गत इंल्याण्ड र कंगो पहिलोपटक आमने सामने हुँदै फिफा प्रतिबन्धको असर देखिँदै निलम्बन कायम रहे नेपालले 3 प्रतियोगिता गुमाउने। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 0615447615701724. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न ICU सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ECG, EEG, PTA,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-572-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन हाम्रो धन,
2: डरलोबाट जोगाउन गरौं जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर, अनि तिमी नि?
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि एनटीएचएमसीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905, मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको छिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0161-95-728, मोबाइल 98560-27-29।
13: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
14: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
15: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: গুগল। ভাটসালিয়া পোখরা ক্লিনিক, নিউ রোড পোখরা। ফার্টিলিটি হেল্পলাইন 01-597-0611।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2-77।
3: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौ।
2: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 01-567-426-5357-526।

0: 1.1 सँग सधैँ रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छड्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
7: ए हेर्नुस त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता
12: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 53 834।

0: रारा चाउचाउ, ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरा।
0: त्यो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7

पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: विदेश जानुपूर्व जान्नै पर्ने कुरा सूचना सतर्कता र सचेतनामूलक कार्यक्रम वैदेशिक रोजगार
1: नमस्ते शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार हरेक बुधबार र साँझ यसै समय तपाईँले सुन्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा विशेष गरी हामी रोजगारमा जाँदा देखिने समस्या अवसर र चुनौतीसँगै वैदेशिक रोजगारसँग जोड़िएका विभिन्न खबरहरू प्रस्तुत गर्ने गर्छौं। तपाईँले आज कार्यक्रम पहिलो पटक सुन्दै हुनुहुन्छ भने कार्यक्रम अन्तिमसम्म सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई वैदेशिक रोजगार कार्यक्रम कस्तो लाग्छ? तपाईँको सल्लाह सुझावसँगै अझै हामी कार्यक्रमलाई परिष्कृत गरेर अगाडि बढ़ाउनेछौ। जो वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ र जो गएर फर्किनु भएको छ उहाँहरूका लागि हो कार्यक्रम वैदेशिक रोजगार। अझ वैदेशिक रोजगारमा जाने तयारीमा रहनुभएकाहरूको लागि हो कार्यक्रम वैदेशिक रोजगार, किनभने हामी अरूले भनेको अथवा सुनेको भरमा वैदेशिक रोजगारमा जाने लहै लहैमा लागिरहेका हुन्छौं। त्यसले गर्दा भोलिका दिनमा हामीलाई नराम्रो दुःखद आइपर्न सक्छ अथवा नराम्रो हामीलाई समस्याहरू उल्झनहरू आइलाग्न सक्छ। त्यस्ताबाट सजग रहनका लागि पनि वैदेशिक रोजगार कार्यक्रमले तपाईँलाई केही हदसम्म सहयोग भने पक्कै गर्नेछ। तसर्थ कार्यक्रम सुन्नु भएको खण्डमा तपाईँलाई धेरै कुराहरू जानकारी प्राप्त हुनेछ र हामी विभिन्न वैदेशिक रोजगारसँग जोड़िएका जानकारीहरू प्रस्तुत गर्ने कोशिश गर्नेछौ। तपाई हामीलाई www.onlineannapurna.com त्यसगरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जको एफएम ब्याण्डबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम वैदेशिक रोजगारको यो श्रृंखलामा म रमेश बाबु रहेको छु। हामी कार्यक्रम वैदेशिक रोजगार मार्फत वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विभिन्न जानकारी प्रस्तुत गर्दै आएका छौं र आजको श्रृंखलामा पनि हामी यहाँको माझमा तीनै जानकारी प्रस्तुत गर्नेछौ। कार्यक्रम वैदेशिक रोजगारमा अब शुरू गरौं केही जानकारीहरू। पहिलो जानकारी रहेको छ, 25 वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका मुद्दा अब डिजिटल ट्र्याकिङमा आउने भएको छ। यो खबर तपाईँका लागि। वैदेशिक रोजगार विभागले 25 वर्षदेखि थन्किएका मुद्दा तथा अनुसन्धानका हजारौं फाइल खोजी गरी तिनको व्यवस्थापन र फर्स्युटका लागि डिजिटलाइजेसनको काम शुरू गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार ठगीका मुद्दा उच्च प्राथमिकतामा राख्दै निरन्तर सक्रिय निर्देशन दिएसँगै महानिर्देशक मीरा आचार्यले लामो समयदेखि अल्पत्र अवस्थामा रहेका फाइलहरूलाई व्यवस्थित गर्न अभियान थालेकी हुन्। 2056 सालमा श्रम तथा रोजगार प्रवर्धन विभाग स्थापना भएदेखि र पछि 2064 सालमा वैदेशिक रोजगार विभाग गठन भएपछि दर्ता भएका हजारौं उजुरी तथा अनुसन्धानका फाइलहरू विभागका कुनामा थन्किएका थिए। यो अभियान अन्तर्गत 2057 सालदेखिका महत्वपूर्ण फाइल फेला परेका छन्। हालसम्म ती पुराना र डम्प अवस्थामा रहेका हजारौं फाइलको खोजी गरी साल बसाली रूपमा अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको विभागले जनाएको छ। अहिले विभागले ती फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्यलाई अघि बढ़ाइरहेको छ। ती मुद्दाको अनुसन्धान चुस्त र पारदर्शी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गरिएको बताइएको छ। त्यसै गरी अर्को खबर रहेको छ, अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने मेन पावरले अनिवार्य अनुगमन गर्नुपर्ने भएको छ। यो खबर तपाईँका लागि। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षाका लागि नयाँ नीति शुरू गरेको छ। वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको गन्तव्य मुलुकमा पुगेपछि भोग्नुपर्ने शास्ति, श्रम शोषण र रोजगारदाताको मनपरीलाई रोक्न सरकारले मेन पावर व्यवसायीकै पहिलो जिम्मेवार बनाउने भएको हो। मेन पावर व्यवसायीलाई नै पहिलो जिम्मेवार बनाउने भएको हो। वैदेशिक रोजगारी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षा व्यवस्थित बनाउन नीतिगत रूपमा हस्तक्षेप शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रत्यक्ष निर्देशनमा वैदेशिक रोजगार विभागले

केही दिन अघि सूचना जारी गर्दै अबदेखि प्रत्येक मेन पावर कम्पनीले आफूले विदेश पठाएका श्रमिकहरूको अवस्थाबारे अनिवार्य र नियमित अनुगमन गर्नुपर्ने व्यवस्था लागू गरेको छ। यस व्यवस्थाले लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा व्याप्त श्रमिक उडाएपछि जिम्मेवारी सकियो भन्ने गैर जिम्मेवार प्रवृत्तिको अन्त्य गर्ने लक्ष्य राखेको छ। के छ नयाँ व्यवस्थामा? नयाँ व्यवस्थामा विभागको पछिल्लो निर्देशन अनुसार अब मेन पावर व्यवसायीहरूले आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था, कार्यस्थलको वातावरण र उनीहरूले भोगिरहेका समस्याबारे नियमित अनुगमन गरी अभिलेख राख्नुपर्नेछ। यसका लागि विभागले केही कडा शर्तहरू अघि सारेको छ। त्रैमासिक प्रतिवेदन अनिवार्य गरेको छ। प्रत्येक मेन पावर कम्पनीले प्रत्येक तीन महिनामा आफूले पठाएका श्रमिकहरूको अवस्था समेटिएको अनुगमन प्रतिवेदन विभागमा बुझाउनु पर्नेछ। त्यस्तै प्रत्यक्ष सम्पर्कको दायरा वृद्धि गर्नुपर्ने भएको छ। व्यवसायहरूले मासिक रूपमा प्रत्येक समूहबाट कम्तीमा 5-10 श्रमिकसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्नेछ। यसरी सम्पर्क गर्दा उनीहरूले सम्झौता अनुसारको तलब पाएका छन् कि छैनन्, आवासको अवस्था कस्तो छ र कार्य वातावरण सुरक्षित छ छैन भन्ने स्पष्ट पार्नुपर्नेछ। विभागले अनुगमनका क्रममा यदि सम्झौता विपरीतको अवस्था देखेमा सम्बन्धित मेन पावरले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी शर्तहरू कार्यान्वयन गराउनुपर्ने बताइएको छ। यदि श्रमिकलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था आएमा मेन पावरले नै सम्बन्धित निकायसँग समन्वय गरी उद्धार र क्षतिपूर्तिको व्यवस्था मिलाउनु पर्ने जिम्मेवारी तोकिएको छ। सरकारले किन गर्यो मेन पावरले अनिवार्य अनुगमन गर्नुपर्ने व्यवस्था? अब यसतर्फ लाखौं। वैदेशिक रोजगारीमा गएका नेपालीहरूले सम्झौता अनुसारको तलब नपाउने, सुरक्षित आवास नहुने, सम्झौता विपरीतको काम गर्न बाध्य पारिने र राहदानी मालिकले नियन्त्रणमा लिने जस्ता समस्याहरू वर्षौंदेखि नेपाली श्रमिकका साझा पीड़ा हुन्। विशेष गरी घरेलु श्रमिक र भाषाको ज्ञान कम भएका श्रमिकहरू यस्तो शोषणको उच्च जोखिममा पर्ने गरेका छन्। त्यसैले सरकारले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि नयाँ नीति लागू गर्दै व्यवसायीलाई पनि जिम्मेवार बनाउन खोजेको विभागले जनाएको छ। अब अर्को खबरतर्फ लागौं। श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कार्यवाही गर्ने सरकारको चेतावनी रहेको छ। अब यो खबर तपाईँका लागि। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदाता माथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रीले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कानूनी कार्यवाही गर्ने चेतावनी दिएका हुन्। बुधबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो कुरा प्रश्न पारेका हुन्। सचिव काफ्रेले श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरी सरकारले श्रम मापदण्ड नै बनाएर काम गरिरहेको बताएका छन्। श्रमिकहरूको मानवाधिकार हनन हुन नदिने उद्देश्यका साथ कार्ययोजना सहित काम अघि बढ़ाएको जानकारी दिएका छन्। शारीरिक र मानसिक रूपले श्रम गर्न नसक्ने अवस्थामा पुगेपछि पनि श्रमिकको जीवन रक्षा होस् भन्नका लागि श्रममा आबद्ध भएकै समयमा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनु पर्ने सरकारको स्पष्ट मान्यता रहेको छ। त्यसै गरी अर्को खबर रहेको छ, साउदीले 33 नेपाली कैदीबन्दीलाई माफी दिएको छ। अब यो खबर तपाईँका लागि। साउदी अरेबिया सरकारले 33 नेपाली कैदीबन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयले जनाएको छ। नेपाली नागरिकलाई माफी दिएकोमा मन्त्रालयले नेपाल सरकारको तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। मन्त्रालयले माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ। त्यसै गरी अर्को खबर रहेको छ, सिप परीक्षण कार्यक्रममा रोक्न साउदी अरबलाई नेपालको अनुरोध रहेको छ। नेपालले अनुरोध गरेको छ। यो खबर अबको क्रममा। नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम SVP रोक्न अनुरोध गरेको छ। साउदीले नेपालमा जून 17 सिप परीक्षण शुरू गर्न लागेको थियो, तर SVP रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी रहेको छ। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिए खरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका हुन्। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख गरिएको छ, तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी अरब बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारीहरू रहेका छन्।
ती परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्नेछ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 छ। यो व्यवस्था लागू भएपछि साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ। यही प्रक्रिया सिप परीक्षण कार्यक्रम रोक्नका लागि साउदी अरबलाई नेपाल सरकारले अनुरोध गरेको छ। भिजिट भिसामा ओमन उड्न लागेका 27 महिला एयरपोर्टबाट नियन्त्रणमा भएका छन्। भिजिट भिसाका नाममा खाड़ी मुलुकतर्फ जान लागेका 27 महिलालाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ। दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका 12 र 15 गरी 27 जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। 22 देखि 29 वर्ष उमेरका ती महिलाहरू भिजिट भिसा अर्थात पर्यटकका रूपमा विदेश जान लागेको कुरामा शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसपी सन्तोष खड्काले आवश्यक अनुसन्धान जारी रहेको बताएका छन्। उनीहरूसँग ओमनको भिसा, टिकट र होटल डकुमेन्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको हो। अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार सुनिरहनु भएको छ। आजको श्रृंखलामा हामीले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न खबरहरू तपाईँका लागि प्रस्तुत गर्यौं। तपाईँ कार्यक्रम वैदेशिक रोजगार सुनिरहनु भएको छ। वैदेशिक रोजगारमा विशेष गरी हामीले काम र कामदारसँग सम्बन्धित जानकारीहरू मात्रै होइन, वैदेशिक रोजगारमा जाँदा देखिने समस्या, अवसर र चुनौतीहरूको विषयमा पनि यहाँहरूको माझमा विभिन्न जानकारीहरू प्रस्तुत गर्दै आएका छौं। आजको श्रृंखलामा पनि मैले केही जानकारीहरू तपाईँका लागि प्रस्तुत गरे। तपाईँलाई आजको श्रृंखला कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। अर्को हप्ता थप जानकारीहरू लिएर यहाँको माझमा उपस्थित हुने नै छु। तबसम्मका लागि आजको यो श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता रमेश बाबुलाई पनि बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाउ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू:
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
5: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hopeline 01-597-0611.
1: Is that you? Plus two pani sakyo. अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलिक फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0279-29।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
10: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
14: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
15: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
14: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
15: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
16: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
17: उपचार हुने रोगहरू
16: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
15: खुट्टाको रगतको नसा सम्बन्धी
16: भेरिकोस भेन्सको उपचार,
17: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
15: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
17: अपरेशन पश्चात दुखाइ कम हुने,
15: उपचार गरेपछि छिटो निको हुने,
17: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
15: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
12: फोन 061-590-162-590-163।
18: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
19: 93.4 Where's that digital?

0: कति नै त्यो कालो कोठी वालीले बचाउने भएको न मिठोसँग खायो नि यार धोबी खायो यार
1: खुब हिरो भएर तँलाई बचाउनु जानुपर्छ नि तैँले गर्दा हामीले पनि खायो हेरे अनि त्यो राखेर के हो पाण्डा जस्तो भएछ त
0: नर्छु न यार

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
6: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ।
5: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
6: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
7: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
6: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2662 र 553-8-34।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायी अनुसारको बेसी पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864677887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।

0: Into to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 551-33 र 576-458।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goyal Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS Pipes Nepal's number one brand नक्कली देखि सावधान Jindal को लोकप्रियताले गर्दा नक्कली Jindal बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम Jindal पाइप हो यसको नाम
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्छन् त डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
9: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01658635 मोबाइल 98560056।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
11: बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
12: फोन 061-572-648, 572-849।
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
15: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
16: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
15: नेपाल आदिवासी जनजाति महासंघ।
17: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
18: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
19: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा। फोन 061-454-689, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर, बरु मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560-48082, 98461-48082।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
1: आफै कारवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
0: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
2: हामी एउटा रफ्तारमा छौं, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं।
0: अर्थमन्त्री स्वर्णिम वागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबी भन्छिन्, अभियान कर्मीहरूका अनुसार भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहजीकरणमा हालसम्म 10,000 आप्रवासीले देश छाड़िसकेका छन्। बेल्जियमको एन्टवर्प शहरस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जना को मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आफै कारवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोच्छु मैले।
0: आयल निगमले पेट्रोल पम्प सञ्चालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
4: अस्ति दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स जे छ घटे अवस्था छ, र हिजो मंगलबार चाहिँ जुन एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा 700 किलोलिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुँदै गरेको छ। हिजो 50% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामी राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। अब हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलोलिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विश्व अरियाल भन्छन्,
5: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु, किन्ने चिज दिनु, बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
0: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मट्टी तेलमा 30-30 रुपियाँ तथा हवाई इन्धनमा 40 रुपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेसँग कुराकानी गरेका छौं, र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
6: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतः ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाँती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्षभन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
7: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं, कस्तो लाग्यो बजेट भनेर, यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
6: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा, ती रूपान्तरणकारी भनिएका बजेटहरू पनि ती ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
7: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यम वर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
6: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तोको टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिरहेको छु, वाचापत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरे हो, र वाचापत्रमा हामीले गरेको करार नागरिकसँग गरेको करारमा 5 बुदामध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भने त होइन। दुईटा कुरा म राखेँ छोटकरीमा, भुई मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
7: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
6: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ। यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनु पर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन। हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौँ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौँ र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौँ, एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौँ, त्योबाट आएको लाभ, नेपाली जनताको लाभ, लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौँ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो 5 वटा बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ।
7: एक वर्षमा केही फिल गर्न चाहिँ
6: सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौँ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ। त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ, आर्थिक विधेयक, त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौँ। र योबाट कहीँ कमजोरी भएका रहेछन्, कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ। तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो। हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि करोड़ौं डलर आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यसपटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको $600 मिलियन भन्दा धेरै बढ़ी हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
10: यति बेला रातिको 9 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज

रिजर्भ र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको नेकपाका संयोजक प्रचण्डको भनाई। जेएनजी आन्दोलनका क्रममा नारायण नीति दरबार सफा गर्न लगाएको दावी। देशभर मनसुनी प्रणाली सक्रिय, सरकारी संयन्त्रहरू उच्च सतर्कतामा। जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका विकास आयोजना अनुगमन, अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने प्रमुख पौडेलको भनाई। मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै समुदाय स्तरमै सचेतना कार्यक्रम विस्तार गर्न सरकारवालाको जोड। गण्डकी प्रदेशका 66% घरदुरीमा निजी धारा जडान, तीनै तहका सरकारको लगानी। राष्ट्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, 11 जना पदाधिकारी मनोनित हुने। इराक र खाड़ी सहयोग परिषदबीच द्विपक्षीय सम्बन्ध सुदृढ़ बनाउने विषयमा छलफल। आर्टिफिशियल इन्टेलिजेन्स चिप उत्पादनको लागि दक्षिण कोरियाली कम्पनीद्वारा खरबौं डलरको लगानी घोषणा। र विश्वकप 2026 अन्तर्गत इंग्ल्याण्ड र कंगो पहिलो पटक आमने सामने हुँदै फिफा प्रतिबन्धको असर देखिँदै निलम्बन कायम रहे नेपालले 3 प्रतियोगिता गुमाउने।

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनका क्रममा नारायण हिटी दरबार सफा गर्न लगाएको दावी गरेका छन्। पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दावी गर्नुभएको हो। नारायण हिटी सफा हुँदैछ, केही घण्टापछि देश अर्कै युगमा जाँदैछ भन्ने चर्चा भइरहेको थियो। पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्, प्रचण्डले भन्नुभयो। नारायण हिटी सफा गर्न लगाउने भनेपछि स्थिति कस्तो थियो होला? जनता र नेताको, नेता र कार्यकर्ताको सम्बन्ध टुटेको थियो। असाधारण परिस्थितिबाट देश गुज्रिएको थियो। 26 गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो। हामी आफूलाई के हुने भन्ने कुनै टेन्सन थिएन। उहाँले राष्ट्रपति र आफूहरू त्यति बेला संसद विघटनको पक्षमा नभएको पनि दावी गर्नुभयो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठन गर्न पत्र लेखिएको देखेपछि आफूहरूले पनि देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको सुनाउनुभयो। केपी ओलीको चिठी देखेपछि अन्तरिम सरकार बनाउने वैधता पुग्यो भन्ने लाग्यो। हामीले प्रस्तावित गरेका होइनौ, त्यो केपी ओलीजीले नै हो। अन्तरिम सरकारको प्रधानमन्त्री सिफारिश गरेको हो, प्रचण्डले भन्नुभयो। हामीले देशलाई अर्को दुर्घटनातिर लानबाट बचाउनको लागि त्यो स्वीकारेको हो। हामीले संसद विघटन गर्ने कुरा गरेका थिएनौं। हाम्रो सहमति थिएन, नयाँ प्रधानमन्त्रीको अनुमोदन संसदबाटै गर्नुपर्छ भन्ने थियो। हामीले अन्तिम समयसम्म पनि त्यही भनिरहेका थियौं। जेएनजी आन्दोलन प्रति क्रान्तितिरको परिघटना भएकोमा द्विविधा नहुन आग्रह गर्दै प्रचण्डले गत फागुन 21 को निर्वाचन पनि प्रति क्रान्तिको निरन्तरता रहेको उल्लेख गर्नुभयो। निर्वाचन हाम्रो लागि हुँदै छैन, यो भदौ 24 गतेको विध्वंसकारीको लागि हो भन्ने उति बेलै लागेको उहाँले जिकिर गर्नुभयो। मतपरिणामले पनि त्यही देखाएको उहाँले बताउनु भएको छ। निर्वाचन होइन भने निर्वाचनका सबै काम भएको छ र परिघटना भने अनौठो रहेको उहाँको भनाइ थियो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले तत्काल कम्युनिष्ट पार्टीहरू बीचको एकता कल्पना नगर्न सुझाउनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता नहुने वक्तव्य दिएको कारण एकता अहिले सम्भव नभएको बताउनु भएको हो। उहाँले कम्युनिष्ट पार्टीहरू बीचको एकताबारे भ्रममा नपरी पहिले आफ्नै संगठन सुदृढीकरण गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। अहिले कम्युनिष्ट पार्टीको बीचमा एकता गर्न सम्भव छैन भनेर महामहिम केपी शर्मा ओलीजीले भन्नुभएको छ। उहाँले भन्नुभयो, त्यसैले तत्काल कम्युनिष्ट पार्टी बीच एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ। पहिले आफू बोलियो बनाऊ, हाम्रो पार्टी बोलियो भएपछि मात्र अरूमा आशा जाग्छ र ध्यान आकर्षित हुन्छ। नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड़ दिनुभयो। कमिटीहरू गठन गर्दा कार्यकर्ताहरूको चाहना र रूचि अनुसार ध्यान दिनुपर्ने उहाँको भनाइ छ। पहिले हामी फारम भराउने गर्थ्यौं, तपाईँको रूचि भएको क्षेत्र कुन हो भनेर विकल्प रोज्न लगाउँथ्यौं, उहाँले भन्नुभयो। सकेसम्म पहिलो नभए दोस्रो तेस्रो विकल्पको जिम्मेवारी दिँदा कसैको गुनासो रहँदैनथ्यो, अब पनि त्यस्तो गर्नुपर्छ। गण्डकी प्रदेश कमिटिको आकार ठूलो भएको भन्दै ठूलो संगठन भन्दा चुस्त बनाउन उहाँको सुझाव रहेको छ।

0: नेपालले मार्क्सवाद र क्रान्तिकारी विचारप्रति निष्ठा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। केही कम्युनिष्ट नेताहरूले वैचारिक धार छाडेका र पलायनवादी बाटो रोजेको भन्दै उहाँले पार्टीभित्र नियमित प्रशिक्षणको आवश्यकता औल्याउनु भएको छ। नेपालले जनताका दैनिक समस्यासँग जोडिन आग्रह गर्नुभएको छ। देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकारी बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारको लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अगाडि सारेको छ। धादिङ, चितवन र बारामा बेलीब्रिज स्ट्याण्डबाई राखिएको छ भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरिएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रति कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिकलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी वा स्थानीय विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति एवं सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाको कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनुपर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीको कारण 6 जनाको ज्यान गएको छ। त्यस्तै हावाहुरीको कारण 13, पहिरोमा परि 5 र अत्याधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन भनेको छ। जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकार अन्तर्गत कास्की जिल्लामा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाद्र पौडेलको नेतृत्वमा अनुगमन सम्पन्न भएको हो। अनुगमन टोलीले पोखरा महानगरपालिका 33 स्थित तल्लो खैरेनी घोक्रेनी शिवबस्ती हुँदै गाईगौड़ासम्म निर्माणाधीन बहुवर्षीय सड़क आयोजनाको निरीक्षण गरेको थियो। करिब 5 करोड़ रूपियाँ लागत अनुमान रहेको उक्त सड़क आयोजनासँगै पोखरा महानगरपालिका 31 स्थित करिब 25 करोड़ रूपियाँ लागतमा निर्माण भइरहेको स्याङखोदी भन्ज्याङसम्मको 7 ताल जोड्ने लिंक रोड सड़क आयोजनाको पनि अनुगमन गरिएको थियो। अनुगमनमा जिल्ला समन्वय समिति सदस्य सीता देवी विक, हर्क गुरूङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लच्छु शर्मा, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले निर्माण कार्यमा गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिँदै दिगो विकासलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उहाँले विकास निर्माणको कार्यमा हुने अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पार्दै स्थानीय उपभोक्ता तथा सरकारवालालाई समेत सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो। प्रमुख पौडेलले केही आयोजनामा निर्माणको गति तथा गुणस्तरमा कमजोरी देखिएको उल्लेख गर्दै निर्माण व्यवसायलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न तत्काल आवश्यक सुधार गर्न निर्देशन दिनुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टीकरण दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गर्नुभएको थियो। त्यसको जवाफ दिने क्रममा मन्त्री पौडेलले न्यूनतम यात्रु संख्या नभएका जिल्लाहरूको विमानस्थल सञ्चालन गर्न नसकिएको स्पष्ट पार्नुभयो। उहाँले विमानस्थल सञ्चालनको लागि सरकारसँग जनशक्ति र उपकरणको अभाव नभएको दावी समेत गर्नुभयो। मन्त्री पौडेलले सड़कको सहज व्यवस्थाको कारण हवाई यात्रुहरूको अभाव हुने अवस्था आएको पनि उल्लेख गर्नुभयो। मन्त्री पौडेलले विमानस्थलमा नियमित उडान भर्नको लागि जनशक्ति र उपकरण पठाउने कुरामा कुनै कमी नहुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र सचेतना कार्यक्रमलाई समुदाय तथा घर परिवारसम्म विस्तार गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। बुधबार गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराले आयोजना गरेको मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथामको लागि संचारकर्मीको संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सरकारवालाले यस्तो जोड़ दिएका हुन्। बढ़दो आत्महत्याका घटनालाई नियन्त्रण गर्न समयमै उपचार, मनोपरामर्श र प्रभावकारी जनचेतना आवश्यक रहेको उनीहरूको भनाइ छ। पोखरा महानगरपालिका 10 स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त प्रदेश सचिव किमबहादुर खड्काले मानसिक स्वास्थ्यका कार्यक्रमलाई समुदाय स्तर र घर परिवारसम्म निरन्तर रूपमा पुर्याउनुपर्ने आवश्यकता उल्याउनुभयो। समयमै उचित उपचार र मनोपरामर्श उपलब्ध गराउन सके आत्महत्याका धेरै घटना रोक्न सकिने पनि उहाँले बताउनुभयो। कास्की जिल्लामा पछिल्ला वर्षहरूमा आत्महत्याका घटना चिन्ताजनक रहेकाले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो। स्वास्थ्य मन्त्रालयको नीति योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख सूरज गुरौले मानसिक स्वास्थ्य प्रवर्धनमा ध्यान आत्महेरचाह र सचेतनाको महत्वबारे सहजीकरण गर्नुभएको थियो। चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर रमेश कुमार केसीले आत्महत्या रोकथाममा संचार माध्यमले संवेदनशील र जिम्मेवार रिपोर्टिङ गर्नुपर्ने आवश्यकता उनाउँदै त्यस सम्बन्धी प्रस्तुति दिनुभएको थियो। जिल्ला परिषद कार्यालय कास्कीका प्रहरी निरीक्षक सुरेन्द्र राणाभारले कास्कीमा आत्महत्याको अवस्था र न्यूनीकरणका लागि प्रहरीले गरेका प्रयासबारे जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा पछिल्लो समय दैनिक औसत 16 जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले अवस्था गम्भीर रहेको देखाउँछ। उहाँले महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेल मार्फत सेवा विस्तार आत्महत्या सम्बन्धी अन्तर्क्रिया कार्यक्रम लघु सचेतना अभियान लागू औषध दुर्व्यसनमा परेकालाई निशुल्क परामर्श असहाय व्यक्तिको उद्धार तथा व्यवस्थापन सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी सचेतना बाल विवाह तथा बहुविवाह विरूद्ध निगरानी हिंसा पीड़ितलाई निशुल्क मनोसामाजिक परामर्श तथा नेपाल प्रहरीको मोबाइल एप सञ्चालन लगायतका प्रयासबारे जानकारी गराउनुभयो। प्रहरीको तथ्याङ्क अनुसार कास्कीमा झुण्डिएर आत्महत्या गरेको संख्या सबैभन्दा बढ़ी छ। विषसेवन हाम फाल्ने तथा आगो लगाउने वा हतियार प्रयोग गर्ने घटना पनि देखिएका छन्। कास्कीमा आर्थिक वर्ष 79-80 166, 80-81 155, 81-82 149 जनाले आत्महत्या गरेका छन्। चालू आर्थिक वर्ष 82-83 को असार 16 गतेसम्म 144 जनाको आत्महत्याबाट मृत्यु भइसकेको जिल्ला परिषद कार्यालयको तथ्याङ्कले देखाएको छ। कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाश राज शर्माले कार्यक्रमको उद्देश्य बारेमा जानकारी गराउँदै स्वागत गर्नुभएको थियो। तीनै तहका सरकारको लगानीमा गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जडान गरिएको छ। एक घर एक धारा अभियान अन्तर्गत 4.5 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस अभियानका लागि वर्षेनी बजेटमा प्राथमिकता दिँदै आएको छ। मन्त्रालयको खानेपानी तथा सरसफाई महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नवीन अर्यालले आगामी आर्थिक वर्षको लागि 1.07 अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। विक्रम सम्वत 2078 को जनगणनामा 50% घरधुरीमा निजी धारा जडान भएको पाइएकोमा त्यस यता 16% घरधुरीमा निजी धारा पुगेको हो। यो अभियानको लागि संघ सरकारले सशर्त र विशेष अनुदानबाट बजेट उपलब्ध गराउँदै आएको छ। स्थानीय तहले आफ्नै स्रोतबाट पनि एक घर एक धारा अभियान सञ्चालन गर्दै आएका छन्। भौगोलिक कठिनाई जनशक्ति अभाव बजेटको सीमा आदि कारणले पछिल्लो समय अभियानको प्रगति सुस्त देखिएको सिनियर डिभिजनल इन्जिनियर अर्यालले बताउनु भएको छ। उहाँका अनुसार प्रदेशका 97% घरधुरीमा आधारभूत खानेपानी सेवा पुगेको छ। प्रदेशका 3% घरधुरी अझै पनि आधारभूत खानेपानीको पहुँचबाट टाढा छन्। 91% जनसंख्यामा पहिल्यै आधारभूत स्तरको खानेपानी सेवा पुगेकोमा प्रदेश सरकार आएपछि पहुँच बढ़ेर 97% पुगेको हो। आधा घण्टाको दूरीसम्म खानेपानी सेवा पुगेको अवस्थामा आधारभूत स्तरको खानेपानी सेवा पुगेको मान्य गरिएको छ। खानेपानी लिन आधा घण्टाभन्दा बढ़ी समय लागेमा मात्र आधारभूत स्तरको खानेपानीको सेवा नपुगेको मान्य गरिन्छ। खानेपानीको पूर्वाधार र गुणस्तर सुधार गरी मध्यम तथा उच्च स्तरको खानेपानी सेवा पुर्याउने कार्यक्रमलाई पनि मन्त्रालयले निरन्तरता दिँदै आएको छ। प्रदेश स्थापनापछि विक्रम सम्वत 2074 गठित प्रदेश सरकारको पहिलो मन्त्री परिषद बैठकले 2 वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा खानेपानी पुर्याउने निर्णय गरे पनि उक्त लक्ष्य अझै पूरा हुन सकेको छैन। सन् 2030सम्ममा नेपालका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य संघ सरकारको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनु भएको हो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभयो। राज्यसभाको पहिलो महाधिवेशन यही असार 7-12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा सोडी मगले र सविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाङ्गी निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेतासहित 11 जना पदाधिकारी मनोनित हुनेछन्। 51 जना केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। शपथ ग्रहणपछि राज्यसभाको पहिलो केन्द्रीय समितिको बैठक पनि बुधबार नै बसेको छ। पहिलो बैठकले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै सदस्यलाई दिने निर्णय गरेको छ भने अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। राष्ट्रपतिको लेखा आयोग प्रमुख अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुख भुवन केसी रहनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-8-34।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा उहाँले अहिले नीति विचार उद्देश्य बोकेर अगाडि बढ़न चाहने व्यक्तिहरू कार्यगत एकतामा आउन सक्ने बताउनुभयो। अध्यक्ष ओलीले आफूहरू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गर्नुभयो। देशको राजनीतिक सामाजिक परिवर्तनमा नेकपा एमालेको भूमिका असाधारण रहेको छ। अब पनि देशलाई सही बाटोमा अगाडि बढ़ाउनेछौं उहाँले भन्नुभएको छ। हामी फेरि उठ्न सक्छौं, पार्टी एकताबद्ध भएर अगाडि बढ़नुपर्छ। कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, नेता लालबाबु पण्डित लगायतको उपस्थिति थियो। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाड़ा दर समायोजनको विषय चर्चामा छ। नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ र डिजलमा 30 रूपियाँ मूल्य घटाएपछि यात्रुवाहक सार्वजनिक सवारीको भाड़ा दर घट्ने निश्चित जस्तै भएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाड़ा प्रणाली अनुसार नयाँ दर रेट निर्धारणको लागि आवश्यक प्राविधिक गृह कार्य शुरू गरिसकेको छ। विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाड़ा प्रणाली अनुसार 13% भाड़ा बढ़ाउनु पर्ने सिफारिश भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले 5% मात्रै वृद्धि गरेको थियो। त्यसबेला व्यवसायहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए। तर अहिले इन्धनको मूल्यमा भएको ठूलो गिरावटले संचालन खर्च उल्लेखीय रूपमा घट्ने भएपछि यातायात व्यवसायहरू स्वयं नै भाड़ा समायोजनको लागि तयार देखिएका छन्। प्रजातन्त्रका सेनानी, ज्येष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रताका धरोहर केशवराज पराजुलीको निधन भएको छ। बुबा तुलसी प्रसाद पराजुली र आमा पवित्रा पराजुलीका सुपुत्र तथा हिमदूत पत्रिकाका प्रकाशकको 2083 साल असार 16 गते 91 वर्षको उमेरमा निधन भएको हो। विक्रमसम्वत 1992 साल मक्सिर 16 गते जन्मनुभएका उहाँको मंगलबार राति स्वर्गवास भएको हो। अग्रज पत्रकार एवं लोकतन्त्रको सेनानीको यस दुःखद निधनप्रति विभिन्न संचार सम्बन्ध संघ संस्था तथा राजनैतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गरेका छन्। उहाँको पार्थिव शरीरको आज नदीपुर 3 स्थित तुलसी घाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ। षोडश संस्कार र चाडपर्व पुस्तक विमोचन भएको छ। पुस्तकको केदारेश्वर वैदिक गुरूकुलका पीठाधिपति शास्त्र चित्तग्रहण चैतन्य महाराजले गर्नुभयो। धर्मशास्त्र आचार्य गंगाधर तिमिलसेनाले लेखेको पुस्तक षोडश संस्कार र चाडपर्व विमोचन गर्दै पीठाधिपति चैतन्यले सनातन वैदिक धर्मावलम्बीहरूले वेदको आदेशमा चल्नुपर्ने बताउनुभयो। उहाँले वैदिक धर्मावलम्बीको मूल आधार वेद भनेको भन्दै वेदमा संस्कार र आचरणको बारेमा उल्लेख भएको बताउनुभयो। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निप्सी आज 44.59 अंकले बढ़ेर 2652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज 252 कम्पनीको शेयर बढ़ेकोमा 17 घटेको छ। यस्तै 6 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.25 अर्बको कारोबार भएकोमा आज 362 कम्पनीको 95,47,000 कित्ता शेयर 3.86 अर्ब रूपियाँमा किनबेच भएको छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग। इराकी विदेश मन्त्री फुअद हुसेन र खाड़ी सहयोग परिषद जीसीसीका महासचिव जसिम मोहम्मद अलुदैबी बीच बगदादमा भेटवार्ता भएको छ। मंगलबार भएको उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी सहयोगको विविध आयामबारे विस्तृत छलफल भएको छ। इराकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विदेश मन्त्री हुसेनले यो भ्रमणले इराक र खाड़ी मुलुकका जनताको साझा हितका लागि कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले जीसीसी सदस्य राष्ट्रहरूसँग बलियो र सन्तुलित सम्बन्ध कायम राख्दै विभिन्न क्षेत्रमा सहकारी विस्तार गर्न इराक सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। भेटका क्रममा जीसीसीका महासचिव अलुदैबीले इराकको स्थिरता र पुननिर्माणको लागि परिषदका सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको जानकारी दिनुभयो। उहाँले इराकको विकास र क्षेत्रीय सहयोग अभिवृद्धिको लागि जीसीसीका सदस्य राष्ट्रहरूले सहकार्यलाई थप प्रभावकारी बनाउन चाहेको सन्देश समेत प्रवाह गर्नुभएको थियो। महासचिव अलुदैबीले इराकको स्थिरताको लागि परिषदले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याउनुभयो। दक्षिण कोरियाका प्रमुख मेमोरी चिप निर्माता कम्पनीहरू सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले आर्टिफिशियल इन्टेलिजेन्स एआईका लागि आवश्यक चिपको बढ़दो मागलाई सम्बोधन गर्न ठूलो परिमाणको लगानी योजना घोषणा गरेका छन्। राष्ट्रपति ली जियो म्युङद्वारा आयोजित एक राष्ट्रिय ब्रिफिङमा एसके समूहका अध्यक्ष चे ताए वोनले
नयाँ सेमी कन्डक्टर उत्पादन लाइन निर्माणको लागि 1,100 ट्रिलियन वन करिब 713 अर्ब अमेरिकी डलर र एआई डाटा सेन्टरको लागि 1,000 ट्रिलियन वन करिब 648 अर्ब अमेरिकी डलर लगानी गर्ने जानकारी दिनुभयो। अध्यक्ष चेका अनुसार उहाँको समूहले आगामी 10 वर्षसम्म वार्षिक औषध 100 ट्रिलियन वन करिब 65 अर्ब डलर भन्दा बढ़ी स्वदेशी लगानीलाई निरन्तरता दिनेछ। यसै गरी सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली जे योङले नयाँ सेमी कन्डक्टर उत्पादन लाइनका लागि दक्षिण पश्चिम शहर ग्वांगजूलाई सम्भावित स्थलका रूपमा विचार गरिरहेको बताउनु भएको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अहिले राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल अहिले राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह यलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलोपटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 2 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 6 बजे अमेरिका र बोस्निया हर्जगोभिना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को ओए एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्तरमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोली बीच 3 वटा मैत्रीपूर्ण खेल भएकोमा अमेरिकाले 2 खेल जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। यो विश्वकपमा नकआउट चरणका खेलमा अप्रत्याशित नतिजा आइरहेको छ। भारतीयले 4 पटकको विजेता जर्मनीलाई, मोरक्कोले नेदरल्याण्डसलाई हराएसँगै खेलको रोमाञ्चकता बढ़ेको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि फिफाले लगाएको निलम्बनको असर नेपाली फुटबलमा देखिन थालेको छ। एसियाली फुटबल महासंघ एएफसीले एन्फालाई पत्र पठाउँदै फिफा प्रतिबन्ध कायम रहे आगामी 26-27 सिजनका विभिन्न एएफसी प्रतियोगिताबाट नेपाली टोली र क्लबलाई हटाइने जानकारी दिएको छ। एएफसीले एन्फाका महासचिव किरण राईलाई पठाएको पत्रमा फिफाको 24 जुन 2026 परिपत्रलाई आधार बनाउँदै एन्फा हाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि योग्य नरहेको उल्लेख गरेको छ। फिफा काउन्सिलले 24 जुन 2026 लागू हुने गरी एन्फालाई अर्को सूचना नआएसम्म निलम्बन गरेको थियो। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको नेकपा संयोजक प्रचण्डको भनाई, जेएनजी आन्दोलनका क्रममा नारे नीति दरबार सफा गर्न लगाएको दावी। देशभर मनसुनी प्रणाली सक्रिय, सरकारी संयन्त्रहरू उच्च सतर्कतामा। जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका विकास आयोजना अनुगमन, अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने प्रमुख पौडेलको भनाई। मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़दै समुदाय स्तरमै सचेतना कार्यक्रम विस्तार गर्न सरकारवालाको जोड़। गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जड़ान, तीनै तहका सरकारको लगानी। राष्ट्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए, 11 जना पदाधिकारी मनोनित हुने। इराक र खाड़ी सहयोग परिषदबीच द्विपक्षीय सम्बन्ध सुदृढ़ बनाउने विषयमा छलफल। आर्टिफिसियल इन्टेलिजेन्स चिप उत्पादनको लागि दक्षिण कोरियाली कम्पनीद्वारा खरबौं डलरको लगानी घोषणा। र विश्वकप 2026 अन्तर्गत इंग्ल्याण्ड र कंगो पहिलोपटक आम्ने सामने हुँदै फिफा प्रतिबन्धको असर देखिँदै निलम्बन कायम रहे नेपालले 3 प्रतियोगिता गुमाउने। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
10: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
10: पालिखले ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
13: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
12: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
13: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
12: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
13: फोन
12: 5308-15-5308-15।
13: मोबाइल नम्बर 9856-22871। महेन्द्रपुल पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुल अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
14: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
15: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
16: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
15: नेपाल आदिवासी जनजाति महासंघ।
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले स्त्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। स्त्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
19: काममा अलि सघाउँछ कि भनेर नि।
18: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
20: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: हेलो।
22: हजुर नमस्कार।
21: हेलो
22: नमस्कार काका, सुन्नु भएन?
21: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
22: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
21: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
22: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
22: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
22: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
21: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
23: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपालको नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: कति नै त्यो कालो कोठी वालीले बचाउने भएको न मिठोसँग खायो नि यार, धोबी खायो यार,
1: खुब हिरो भएर तँलाई बचाउनु जानुपर्छ नि, तैँले गर्दा हामीले पनि खायो हेरे अनि त्यो लागेको त के हो पाण्डा जस्तो भएछ त
0: गर्छु न यार।
2: रेडियो अन्नपूर्ण 93.4

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।